पर्दामा सफल हुने ग्रह योग रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशिले व्यक्तिहरूको लागि आजको दिन केही चुनौतीपूर्ण रहन सक्छ। मेष राशिको चन्द्रमाको प्रभावले काममा ढिला सुस्ती हुनाले मनमा निराशा छाउन सक्छ। धैर्यतापूर्वक काम गर्नुहोला र अरूको कुरामा धेरै नअल्झिनुहोला। आर्थिक लेनदेनमा घाटा हुन सक्ने भएकाले तपाईँ सचेत हुन आवश्यक छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्ने देखिएको छ। ऋण लिने अथवा दिने काम आज नगर्दा नै राम्रो हुनेछ। कार्यस्थलमा केही विवादको सामना गर्नुपर्ने अवस्था आउनेछ। आफ्नो काम इमानदारीपूर्वक गर्दा समस्या समाधान हुनेछ। वैदेशिक व्यापारमा लागेकाहरूको लागि आजको दिन लाभ हुने देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशिका व्यक्तिहरूको लागि आजको दिन कर्म प्रधान रहनेछ। मेहनत अनुसारको फल प्राप्त हुनेछ। अनुशासन र समयको पालनाले गर्दा धेरै कामहरू समयमा नै सम्पन्न हुनेछन्। आत्मविश्वास बलियो रहनेछ। व्यापार व्यवसायमा विस्तार हुने योग रहेको छ। लगानीका लागि अवसरहरू प्राप्त हुने ग्रह गोचर रहेको छ। सरकारी क्षेत्रबाट पाउनु पर्ने रकम पाइनेछ र लाभ पनि मिल्न सक्नेछ। आर्थिक योजनाहरूलाई गोप्य राख्न आवश्यक छ। कार्यक्षेत्रमा तपाईँको वर्चस्व कायम रहनेछ। वरिष्ठ अधिकारीहरूले तपाईँको कामको प्रशंसा गर्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आजको दिन निकै भाग्यशाली रहनेछ। तपाईँको नम्रता र सहयोगी स्वभावले सबैको मन जित्न सकिनेछ। धार्मिक र आध्यात्मिक यात्राको अवसर पनि रहेको छ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन्। बचत गर्ने बानीले भविष्यमा ठूलो सहयोग पुग्नेछ। उपहार अथवा चिट्टा आदिबाट धन लाभ हुने सम्भावना पनि रहेको छ। नियमित आमदानीमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा तपाईँको मेहनतको उचित मूल्याङ्कन हुनेछ। पदोन्नति अथवा स्थान परिवर्तनको योग समेत आज रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आजको दिन केही चुनौतीपूर्ण रहने देखिएको छ। आत्मविश्वासमा केही कमी भएको महसुस हुनेछ। कार्यमा बाधा व्यवधान आउन सक्ने देखिएको छ। धैर्यताको खाँचो हुनेछ। महत्वपूर्ण निर्णयहरू आज नलिनु नै राम्रो हुनेछ। मेष राशिको चन्द्रमाको प्रभावले आर्थिक लेनदेनमा सावधानी अपनाउनु पर्नेछ। ठूलो लगानी गर्दा जोखिम हुन सक्ने भएकाले विज्ञको सल्लाह लिनुहोला। अनावश्यक खर्चहरूलाई नियन्त्रण गर्दा राम्रो हुनेछ। हाकिम अथवा माथिल्लो कर्मचारीसँग केही तनाव उत्पन्न हुन सक्ने देखिएको छ। आफ्नो काममा मात्र केन्द्रित हुनुहोला। कार्यालयको राजनीतिबाट तपाईँ आज टाढा रहनुहोला। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूको लागि आजको दिन अत्यन्तै ऊर्जावान रहनेछ। रोकिएका पुराना कामहरूले गति लिनेछन्। तपाईँको कार्यक्षमतामा वृद्धि हुने देखिएको छ। नयाँ योजनाहरू बनाउनको लागि निकै उपयुक्त दिन रहेको छ, जसले भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ। आर्थिक दृष्टिकोणले आजको दिन सुदृढ रहने देखिएको छ। अचानक धन प्राप्तिको योग पनि रहेको छ, जसले तपाईँको बैंक मोजदातमा सुधार ल्याउनेछ। शेयर बजार अथवा अन्य अल्पकालीन लगानीबाट पनि लाभ मिल्ने सम्भावना रहेको ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशिका व्यक्तिहरूको लागि आजको दिनमा न्याय र समानताको भावना बन्ने देखिन्छ। मेष राशिको चन्द्रमाको प्रभावले घर र कार्यालयको जिम्मेवारीलाई सन्तुलनमा राख्न सक्नुहुनेछ। केही नयाँ समाचारले तपाईँलाई हर्षित तुल्याउनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। भूमि अथवा सवारी साधनको कारोबारबाट तपाईँलाई लाभ मिल्नेछ। अनावश्यक विलासिताका वस्तुमा हुने खर्चलाई नियन्त्रण गर्दा निकै राम्रो हुनेछ। सहकर्मीको सहयोगले गाह्रो काम पनि सजिलै सम्पन्न हुनेछ। प्रशासनिक क्षेत्रमा लागेकाहरूका लागि पदोन्नतिको ढाका खुल्न सक्छ। व्यवसायमा नयाँ ग्राहकहरू जोडिनेछन्। परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिका व्यक्तिहरूको लागि आजको दिन बौद्धिक क्रियाकलापमा बित्नेछ। अनुसन्धान र खोजी कार्यमा रुचि बढ्नेछ। मनमा नयाँ विचारहरू आउनेछन्, जसले गर्दा कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक लाभको अवसर प्राप्त हुनेछ, तर खर्चको बाटो पनि खुल्ला रहनेछ। चन्द्रमाको प्रभावले व्यापारमा विशेष गरी संचार र प्रविधिसँग सम्बन्धित काममा राम्रो प्रगति हुनेछ। धन लगानी गर्दा कागज पत्र हेरेर मात्र गर्नुहोला। कार्यक्षेत्रमा तपाईँको प्रभाव पर्नेछ। जटिल समस्यालाई समाधान गर्ने तपाईँको क्षमताको कदर हुनेछ। नयाँ परियोजनामा काम गर्ने मौका आज तपाईँलाई मिल्ने देखिएको छ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आजको दिन आध्यात्मिक र धार्मिक कार्यमा बित्ने देखिएको छ। मनमा शान्तिको अनुभूति हुनेछ। तीर्थयात्रा अथवा कुनै परोपकारी कार्यमा संलग्न हुने अवसर पनि तपाईँलाई मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। आकस्मिक खर्चको योग भएकाले केही रकम बचतमा राख्न उचित रहेको छ। वैदेशिक क्षेत्रबाट धन प्राप्त हुन सक्नेछ। कसैलाई ऋण दिँदा विचार पुर्याउनुहोला। समूहमा काम गर्दा सफलता मिल्नेछ। एकल निर्णय भन्दा सामूहिक निर्णयलाई विशेष प्राथमिकता दिनुपर्ने देखिएको छ।
अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आजको दिन मिश्रित रहनेछ। केही बौद्धिक कार्यमा सफलता मिले पनि मानसिक रूपमा केही अस्थिरता महसुस हुन सक्नेछ। निर्णय लिँदा हतार नगर्नुहोला, अरूको कुरा भन्दा आफ्नै विवेक प्रयोग गर्नुहोला। खर्चको मात्रामा केही वृद्धि हुन सक्छ। विलासिताका सामानमा धन खर्च हुने ग्रहयोग पनि आज रहेको छ, त्यसैले बजेट बढाएर मात्रै चल्नुहोला। बोलेको प्रभावले रोकिएका कामहरू बन्नेछन्। व्यापारमा साझेदारहरूसँगको समन्वयले व्यवसायलाई नयाँ उचाइमा पुर्याउन तपाईँले सक्नुहुनेछ। परिवारमा सानातिना कुरालाई लिएर विवाद हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ, त्यसमा तपाईँ सचेत हुनुहोला। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूको लागि आज सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ। नयाँ मानिसहरूसँगको भेटघाटले भविष्यका लागि राम्रो र नयाँ बाटो खोल्न सक्नेछ। तपाईँका तर्क र विचारहरूलाई समाजले स्वीकार गर्नेछ। आमदानीका नयाँ मार्गहरू प्रशस्त खुल्नेछन्। अहिले गरिएको लगानीबाट लाभ हुने देखिएको छ। घरमा भौतिक वस्तुको किनमेल हुन सक्छ। आर्थिक व्यवस्थापनमा दक्षता देखिनेछ। सामूहिक कार्यमा सफलता मिल्नेछ। सामाजिक सेवा अथवा राजनीतिमा आबद्ध व्यक्तिहरूको लागि पद र प्रतिष्ठा मिल्ने ग्रहयोग रहेको छ। व्यापारमा नयाँ सम्झौता हुन सक्ने देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूको लागि आजको दिन सुखद फलदायी रहनेछ। भौतिक सुख सुविधाका साधनहरू जुट्नेछन्। मनमा भएका दुविधाहरू हट्नेछन्। स्पष्ट मार्गचित्रका साथ अगाडि बढ्दा निकै राम्रो हुनेछ। सामाजिक मान सम्मानमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा सोचभन्दा बढी मुनाफा आर्जन हुनेछ। घर जग्गा अथवा वाहन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आजको दिन निकै उपयुक्त रहेको छ। मेष राशिको चन्द्रमाको प्रभावले लामो समयदेखि फँसेको रकम उठ्ने सम्भावना पनि आज रहेको छ। रचनात्मक काममा रुचि बढ्नेछ। राशिफलबारे जानकारी सँगै अब लागू आजको साइत विश्वगरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर पश्चिम र दक्षिणतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नु भएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्व सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभादी बेला बिहानमा 5:10 छ बजेर 55 मिनटसम्म रोग बेला रहनेछ। बिहानमा 6:55 8:39 उद्योग बेला रहनेछ। बिहानमा 8:39 10:23 चर बेला रहनेछ। बिहानमा 10:23 12:07 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 12:07 दिनमा 1:51 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:51 3:35 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 3:35 5:19 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 5:19 साँझमा 7:03 रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं।

0: छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, दिनमा 3 बजेदेखि 4 बजेर 30 मिनटसम्मको समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला। हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
1: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
2: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
1: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
2: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
1: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
3: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
4: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
5: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
4: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
4: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
6: स्टुडियो टाइम।

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 MHz ले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। पोखरामा 21 रोपाई महोत्सव सम्पन्न, गण्डकीमा 12.7% मात्र धान रोपाए, पर्याप्त वर्षा नहुँदा किसान चिन्तित, पोखराको बाढ़ाई माविला अत्याधुनिक चमेना गृह हस्तान्तरण। एयर अरेबियाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको सम्भाव्यता अध्ययन शुरू, नेपालको हवाई उद्योगमा सरकारले तत्काल ठूलो लगानी गरेर अघि बढ्नु।

0: सक्ने अवस्था नरहेको पर्यटन मन्त्री पौडेलको जिकिर। सुकुम्बासी प्रति सरकारको व्यवहार अमानवीय र कुरूप भएको एमाले नेता महरको आरोप। रासोपा संघीय व्यवस्थालाई कमजोर बनाउँदै अन्तत खारेज गर्ने षड्यन्त्र गरिरहेको सांसद खालिदको आरोप। लेखनाथमा खानेपानीको शुल्क र महसुल साउनदेखि घट्ने, ट्रम्प पार्टी बाइडेनको कड़ा प्रहार, हरुवाको संज्ञा। र जापानमाथि उत्कृष्ट पुनरागमन गर्दै ब्राजिल विश्वकपको अन्तिम स्वरमा पेनाल्टी सुटआउटमा जर्मनीलाई स्तब्ध बनाउँदै प्याराग्वे प्री क्वार्टर फाइनलमा प्रवेश। अब सुनौ पूरा समाचार। पोखरा सबै मौसमका लागि भन्ने नारा सहित पोखरा महानगरपालिका 30 सिसुवा देउराली खोला छेउमा 2100 रोपाई महोत्सव सम्पन्न भएको छ। पोखरा पर्यटन परिषदको आयोजना तथा वडा स्तरीय कृषि सञ्जालको स्थानीय व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै परम्परागत कृषि संस्कृतिको संरक्षणसँगै आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रमा बाँझो जमीन बढ्दै गएको उल्लेख गर्दै उत्पादनमुखी खेतीतर्फ जोड़ दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। परिषदकाल सितारनाथ पारीले धान रोपाईलाई पर्यटनसँग जोडेर नेपाली कृषि संस्कृति प्रवर्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको बताउनुभयो। महोत्सवमा विदेशी तथा आन्तरिक पर्यटन स्थानीय बासिन्दा र विभिन्न संघ संस्थाका प्रतिनिधिले खेतमा उत्रिएर धान रोपाई, हिलो खेले तथा ग्रामीण जीवनशैलीको अनुभव लिएका थिए। कार्यक्रममा असारी गीत, पञ्चेबाजा, हिलो दौड़, रस्साकसी, माछा समात्ने र हिलोमा घैटो फुटाउने प्रतियोगिता आकर्षण केन्द्र बनेका थिए। कलाकार राजु परियार, शिवहरि डुंगाना, जीवन दाल र तुलसी जीसीले सांगीतिक प्रस्तुति दिएका थिए। महोत्सवका अवसरमा महानगरपालिकाले ज्ञानबहादुर कार्की र कमला पालपाली खड्कालाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको थियो। आयोजकको अनुसार कृषि पर्यटन प्रबन्धन, परम्परागत धान खेती संरक्षण र युवालाई कृषिप्रति आकर्षित गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ीले जानकारी दिनुभएको छ। अपेक्षा अनुसार वर्षा नहुँदा गण्डकी प्रदेशमा यस वर्ष धान रोपाईको गति सुस्त देखिएको छ। कृषि विभागको पछिल्लो तथ्याङ्क अनुसार असार 14 गतेसम्म गण्डकी प्रदेशमा 12.7% मात्र धान रोपाई सम्पन्न भएको छ। देशभर औसत धान रोपाई 11.33% पुगेको भए पनि गण्डकीमा रोपाई अपेक्षा अनुसार अघि बढ़न सकेको छैन। पर्याप्त पानी नपर्दा खेतमा आवश्यक चिस्यानको अभाव भएपछि किसानले रोपाईलाई तीव्रता दिन नसकेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्। प्रदेशगत रूपमा कर्णालीमा सबैभन्दा बढ़ी 22.8% र लुम्बिनीमा 20.9% रोपाई सम्पन्न भएको छ। गण्डकी 12.7% सहित तेस्रो स्थानमा रहेको छ। त्यसपछि बागमतीमा 12.6%, सुदूरपश्चिममा 9.63%, कोशीमा 8.3% र मधेसमा 5% रोपाई भएको छ। गत वर्ष यही अवधिमा गण्डकीमा 13.8% धान रोपाई सम्पन्न भएको थियो। यस वर्ष भने रोपाईको गति केही सुस्त देखिएको कृषि विभागको तथ्याङ्कले देखाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1-25 तारीकसम्म देशभर औसत 149 मिलिमिटर वर्षा भएको छ, जुन यस अवधिको औसत वर्षाको 69.6% मात्र हो। औसत भन्दा कम वर्षा भएकाले गण्डकी सहित अधिकांश प्रदेशमा धान रोपाई प्रभावित भएको छ। कृषि विज्ञहरूले आगामी दिनमा पर्याप्त वर्षा भए गण्डकीमा पनि रोपाईले गति लिने अपेक्षा गरेका छन्। समयमै रोपाई सम्पन्न हुन नसके धान र उत्पादनमा असर पर्न सक्ने उनीहरूको भनाइ रहेको छ। संयुक्त अरब इमिरेट्सले शारजाह स्थित वायुसेवा कम्पनी एयर अरेबियाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सञ्चालनको सम्भाव्यता अध्ययन शुरू गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कम्पनीले पोखरा शारजाह उडान सञ्चालनको चासो व्यक्त गर्दै स्थलगत अध्ययन समेत गरिसकेको छ। उनका अनुसार एयर अरेबियाले उडान सञ्चालनका लागि आवश्यक प्राविधिक तथा सञ्चालन सम्बन्धी पक्षको अध्ययन अघि बढ़ाएको हो। यसअघि संयुक्त अरब इमिरेट्सले फ्लाइ दुबईले आगामी असोज 7 गतेदेखि पोखरा दुबई दैनिक उडान सञ्चालन गर्ने तयारी गर्दै टिकट बुकिङ खुल्ला गरिसकेको छ। एयर अरेबियाले पनि नियमित उडान शुरू गरेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने तथा पर्यटकीय राजधानी पोखराको विश्व बजारसँगको पहुँच थप मजबूत हुने अपेक्षा गरिएको छ। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल गणेशले नेपालको हवाई उडानमा सरकारले तत्काल ठूलो लगानी गरेर अघि बढ़न सक्ने अवस्था नरहेको बताउनु भएको छ। उहाँले हवाई उद्योगलाई सुदृढ नगरी पर्यटन र समग्र मुलुकको विकास सम्भव नहुने भन्दै यस क्षेत्रमा समस्याको समाधानका लागि सरकारवालासँग गहन छलफल अघि बढ़ाइने बताउनुभयो। सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा विषयका सम्वाद कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको 3 महिनाको अवधिमा हवाई क्षेत्र अपेक्षा भन्दा जटिल रहेको अनुभव गरेको बताउनुभयो। उहाँले पर्यटन प्रबन्धनका लागि हवाई सेवा अपरिहार्य भए पनि सरकार आफैले तत्काल आवश्यक लगानी गर्न सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो। उहाँले हवाई उद्योगलाई सुदृढ बनाउन सरकार नीतिगत सुधार, सरकारवालासँगको बहस र आवश्यक सहकार्यमा केन्द्रित हुने बताउनुभयो। मन्त्री पौडेलले युरोपेली संघले नेपाली वायु सेवालाई आफ्नो आकाशमा लगाएको प्रतिबन्ध हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यसका लागि नीतिगत कानून र हवाई सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न कामलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको पनि उहाँले भनाई राख्नु भएको छ। सुनो अब क्रममा उहाँको भनाई जस्ताको जस्तै।
1: भूपरिवेष्टिक देश भएको कारणले र पर्यटनबाट राष्ट्रले ठूलो आकांक्षा राखेको अर्थबाट यो क्षेत्र हवाई उद्योगको एउटा ठूलो भूमिका नेपालले चाहिँ नेपालको विकासमा रहेको छ। हामीले जति संख्यामा पर्यटकहरूलाई भित्र्याउने एउटा आकांक्षा देखेका छौँ र त्यही अनुसारले हामीले योजना र नीतिहरू पनि बनाइरहेका छौँ, तर हवाई क्षेत्रको अवस्था हेर्दा चाहिँ त्यो देखिँदैन। भएका कम्पनीका साथीहरूले पनि गुनासो मात्रै बढी सक्लिँदै जानुभन्दा बिग्रिँदै गएको अवस्था देखिन्छ। र अर्कोतिर अब सरकार आफैले पनि फेरि चाहेर आकांक्षाहरूले धेरै डर ताते ताते गराइहालौँ भन्ने अवस्थामा पनि छैन। धेरै चिजहरूबाट यो कम्प्लिकेटेड रहेछ भनेर मैले यो 3 महिनाको दौरानमा थाहा पाएँ। तर अब पछि त के भन्छ, यत्तिकै छोडेर त भएन, यसलाई कुनै न कुनै तरिकाले पार लगाउनै पर्छ भन्नेमा हामी छौँ। र हवाई उद्योग एकदमै सुदृढ नगरिकन यो देशको उन्नयन सम्भव छैन, पर्यटन उद्योगको उन्नयन पनि सम्भव छैन, राष्ट्रको उन्नयन पनि सम्भव छैन भनिसकेपछि यो क्षेत्रसँग सम्बन्धित अझ बढी इन्साइटफुल बहसहरूमा हामी केन्द्रित हुनेछौँ। र प्रमुख रूपमा त हामी सबैलाई थाहा छ, अहिले युगको आकाशमा हामी प्रतिबन्धित छौँ होइन, त्यो प्रतिबन्धलाई उठाउनको लागि पनि हामीले धेरै नीतिगत कानुनी सुधारहरू पनि गर्नुपर्नेछ, अरू धेरै सुरक्षाका मापदण्डहरूलाई पूरा गर्दै जानुपर्नेछ।
0: अब बाँकी समाचार। पोखरा महानगरपालिका 5 स्थित बारहाई माध्यमिक विद्यालयमा करिब 2,17,00,000 रूपियाँ लागतमा निर्माण गरिएको अत्याधुनिक समेनाकीय भवन सोमबार उद्घाटन तथा विद्यालयले हस्तान्तरण गरिएको छ। भवन निर्माण लायन्स क्लब अफ इन्टरनेशनल स्टिक 325 दिएको पहल तथा लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको आर्थिक सहयोगमा गरिएको हो। परियोजनामा विद्यालयले कुल लागतको 25% योगदान गरेको छ भने लायन्स क्लब अफ पोखरा चौतारी र लायन्स क्लब अफ पोखरा सेती गण्डकीले समन्वय गरेको थियो। भवन निर्माण कार्य सम्पन्न गर्न करिब 1.5 वर्ष लागेको जनाइएको छ। भवन निर्माणका इन्जिनियर प्रवीण बास्तोलाका अनुसार भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। भविष्यमा आवश्यकता अनुसार 5 देखि 6 तलासम्म थप्न सकिने संरचना रहेको तथा माथिल्लो तलामा बहुउद्देश्यीय हल निर्माण गर्न सकिने गरी डिजाइन गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार भवनमा अत्याधुनिक किचन, फराकिलो डाइनिङ क्षेत्र, 2 युरोगार्ड प्रणाली, फायर सेफ्टी प्रणाली सहित आधुनिक सुविधा जडान गरिएको छ। प्रमुख अतिथि लायन्स मल्टिपल काउन्सिलर चेयरपर्सन मिलन थापाले आफू डिस्ट्रिक्ट गवर्नर रहेका बेला देखेको सपना साकार भएको बताउँदै कठिन मेहनत र निरन्तर प्रयासपछि भवन निर्माण सम्पन्न भएको उल्लेख गर्नुभयो। पूर्व डिस्ट्रिक्ट गवर्नर ध्रुवबहादुर थापाले भवन लायन्स क्लब इन्टरनेशनलको मापदण्ड अनुसार निर्माण गरिएको बताउँदै समेना गृहका लागि आवश्यक सम्पूर्ण पूर्वाधार समावेश गरिएको जानकारी दिनुभयो। पोखरा 5 का वडाध्यक्ष विष्णु प्रसाद बरालले बाराई माविमा नेपालको 65 जिल्लाबाट आएका निम्न आय भएका विद्यार्थी अध्ययनरत रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय संस्थाले विद्यालयको पूर्वाधार विकासमा रहेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। डिस्ट्रिक्ट गवर्नर मिलन बाबु मल्लगले भवन निर्माण प्रक्रिया उद्देश्य र सहयोगी संस्थाहरूको योगदानबारे जानकारी गराउनुभयो। विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारी, लायन्सका इलेक्ट गवर्नर प्रजापति बास्तोला, क्याबिनेट सेक्रेटरी पुरूषोत्तम बास्नेत लगायतले कार्यक्रममा बोल्नुभएको थियो। नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा क्यान्सरका बिरामीको संख्या झण्डै दोब्बरले बढ़ेको देखिएको छ। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका अनुसार सरकारबाट उपचार खर्च बापत सहुलियत लिने क्यान्सरका बिरामीको संख्या आर्थिक वर्ष 2077-78 15,187 रहेकोमा आर्थिक वर्ष 81-82 बढ़ेर 28,678 पुगेको छ। महाशाखाका निर्देशक हरिदेव हिरादेवी निरोडाले जनचेतनाको अभावका कारण क्यान्सरका बिरामी बढ़िरहेको बताउँदै यसबाट बच्न सरकार नागरिक समाज र सरकारवाला निकाय संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रममा सञ्चालन गर्नुपर्ने बताउनुभयो। महाशाखाका तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078-79 19,031 आर्थिक वर्ष 79-80 16,696 र आर्थिक वर्ष 80-81 22,153 क्यान्सरका बिरामीले उपचार खर्च बापत सरकारी सहायता प्राप्त गरेका छन्। सरकारले विभिन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सरका बिरामीलाई 1,00,000 रूपियाँसम्म उपचार सहायता उपलब्ध गराउँदै आएको छ। यसका साथै अधिकांश प्रदेश सरकारले पनि थप 1,00,000 रूपियाँसम्म आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था गरेका छन्। स्वास्थ्य सेवा विभागका अनुसार शरीरका कोष तथा कोशिकाको असामान्य वृद्धि भएर बन्ने गिर्खा वा ट्युमरलाई क्यान्सर भनिन्छ। नेपालमा विशेष गरी फोक्सो पाठेघरको मुख स्तन पेट तथा आन्द्राको क्यान्सर बढ़ी देखिने गरेको छ। पुरूषमा फोक्सो पेट आन्द्रा मुख र थाइराइडको क्यान्सर बढ़ी देखिएको छ भने महिलामा पाठेघरको मुख स्तन फोक्सो पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख रहेको विभागले जनाएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण साईका अनुसार अत्याधुनिक मद्यपान सूर्तिजन्य पदार्थको सेवन अस्वस्थ खानपान आधुनिक जीवनशैली पर्याप्त आरामको अभाव अविकिरणको प्रभाव जीवाणु संक्रमण तथा वंशाणुगत कारणले पनि क्यान्सरको जोखिम बढ़ने गर्दछ। उनले परम्परागत पौष्टिक खानाको सट्टा फास्टफूड जंक फूड पोलेको खानेकुरा तथा बासी सडे गलेको खाद्य वस्तुको सेवन व्यायामको कमी मोटोपन क्यान्सरका प्रमुख जोखिम कारक रहेको बताइएको छ। उहाँका अनुसार स्वास्थ्य खानपान नियमित व्यायाम धूम्रपान र मद्यपानबाट टाढा रहने र तौल नियन्त्रणमा राख्न सके क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ। नेपालमा सबैभन्दा बढ़ी फोक्सोको क्यान्सर र त्यसपछि महिलामा पाठेघरको मुख क्यान्सर देखिने गरेको छ। सरकारले पाठेघरको मुख क्यान्सर रोकथामका लागि किशोरीहरूलाई ह्युमन प्यापिलिनियो भाइरस एचपीभी विरूद्धको खोप निशुल्क उपलब्ध गराउँदै आएको छ। हाल भक्तपुर क्यान्सर अस्पताल चितवन स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट विशिष्टीकृत क्यान्सर उपचार सेवा प्रदान हुँदै आएको छ। एचआईभी संक्रमितलाई नियमित उपचारको पहुँच ल्याउन सके संक्रमण गर्ने सर्ने दर उल्लेखनीय रूपमा घट्ने सरकारवालाले बताएका छन्। एड्स हेल्थ केयर फाउण्डेशन नेपाल प्रादेशिक स्वास्थ्य केन्द्र गण्डकी र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले पोखरामा आयोजना गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा विज्ञहरूले नियमित उपचार नै संक्रमण रोकथामको प्रभावकारी उपाय रहेको बताउनु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डाक्टर राजेन्द्र पौडेलले नियमित रूपमा एआरटी औषधि सेवन गर्ने 98% संक्रमितबाट अरूमा भाइरस नसर्ने बताउनु उहाँका अनुसार संक्रमितलाई उपचारको दायरामा ल्याउनु नै संक्रमण नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो। एएचएफ नेपालकी कार्यक्रम संयोजक डाक्टर गंगा ढकालले आर्थिक अवस्था जस्तो सुकै भए पनि संक्रमितलाई गुणस्तरीय औषधि उपलब्ध गराउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। सन् 2008 नेपालमा कार्यरत एएफएचले हाल सरकारका 20 एआरटी क्लिनिकसँग सहकार गर्दै उपचार परामर्श पोषण तथा सामाजिक पुनर्स्थापनामा सहयोग गर्दै आएको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकीका लक्ष्मण बसोलाका अनुसार गत जेठसम्म 14,416 जनाको परीक्षण गर्दा 141 जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। हाल गण्डकी प्रदेशमा 3,171 जना एआरटी सेवामा आबद्ध छन् जसमध्ये कास्कीमा सबैभन्दा बढ़ी 1,629 जना रहेका छन्। कार्यक्रममा एएचएफ नेपालका निर्देशक दिव्यराज जोशीले स्वास्थ्य सेवामा पर्याप्त बजेट आवश्यक रहेको उल्लेख गर्दै संक्रमित प्रति हुने सामाजिक भेदभाव अन्त्य गर्न संचार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ।

0: नेपाली मौलिक संस्कृति कृषि परम्परा र सामुदायिक एकतालाई जीवन्त बनाउँदै पोखरा महानगरपालिका 25 ह्याम्जा स्थित देवीस्थान सेवा समाजको आयोजनामा छैटौं ह्याम्जा हिले महोत्सव 2083 भव्य रूपमा सम्पन्न भएको छ। सोमबार दिनभर मौसम महोत्सवका लागि अनुकूल रह्यो। न चरको घाम लाग्यो, न वर्षाको अवरोध सिर्जना गर्यो। अनुकूल मौसमका कारण बालबालिकादेखि युवा महिला र ज्येष्ठ नागरिकसम्म हिलोमा रमाउँदै महोत्सवको भरपूर आनन्द लिए। ह्याम्जासँगै अन्नपूर्ण र माछापुछी गाउँपालिका पोखरा महानगरपालिका रिबीका विभिन्न वडाका नागरिक तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिको महोत्सवलाई थप आकर्षण बनाएको थियो। स्थानीय देवीस्थानमा मन्दिरमा भेला भएका सहभागीहरू कार्यशी झाँकी परम्परागत वेशभूषा तथा सांस्कृतिक प्रस्तुति सहितको शोभायात्रामा सहभागी हुँदै देवीस्थान मार्ग मिलन चोक परिक्रमा गरी महोत्सव स्थल पुगेका थिए। ध्वजा पताका कृषि सामग्री तथा सहयोगदाताको ब्यानर्सले सिंगारिएको महोत्सव स्थल र व्यवस्थित र आकर्षक देखिएको थियो। महोत्सवमा हिले दौड़, रस्साकसी, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जुवाडी दौड़, माछा समाउने, हिले फुटबल, हिले भलिबल तथा भाले समाउने लगायतका मौलिक प्रतियोगिताले दिनभर दर्शकको ध्यान आकर्षित गर्यो। हिलो सँगै सांस्कृतिक संरक्षण र कृषि प्रतिको सम्मानलाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्य महोत्सवले सफलतापूर्वक पूरा गरेको आयोजकको भनाइ छ। कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाकी कार्यवाहक अध्यक्ष धनकुमारी पोखरेलले तिमी सिन्हाले ह्याम्जाको पहिचानसँग हिले महोत्सव अभिन्न रूपमा जोड़िएको बताउनुभयो। ह्याम्जामा सञ्चालन हुने अन्य महोत्सव सरह यस महोत्सवले पनि आफ्नै मौलिक पहिचान बोकेको उल्लेख गर्दै वडा नम्बर 25 यसलाई विशेष प्राथमिकतामा राखी निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो। यस्ता कार्यक्रमले नेपाली समाजको मौलिक संस्कृति र पहिचानलाई संरक्षण गर्ने भएकाले आगामी दिनमा पनि सहकार्य र सहयोगलाई निरन्तरता दिने बताउनुभयो। देवीस्थान सेवा समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा सहभागीप्रति आभार व्यक्त गर्दै परम्परागत संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षण तथा नयाँ पुस्तामा त्यसको हस्तान्तरण गर्ने उद्देश्यले हिले महोत्सवलाई निरन्तरता आयोजना गरेको बताउनु भएको छ। प्रतियोगितामा अन्तर्गत कृषि झाँकी र्यालीमा चापागढ आमासम्म प्रथम, देवीस्थान आमासम्म दोस्रो, धौलागिरी आमासम्म तेस्रो र ह्याम्जा युनाइटेड क्लब सान्त्वना भए। पुरूष हिले दौड़मा सागर छेत्री प्रथम तथा रोहन परियार दोस्रो भए। महिला हिले दौड़मा गरिमा श्रेष्ठ प्रथम र स्वस्तिका गिरी दोस्रो भए। विद्यालय स्तरीय धान रोपाई प्रतियोगितामा अमिका माविका प्रथम, ह्याम्जा बोर्डिङ दोस्रो, विष्णुपादुका विद्यालय तृतीय र ह्याम्जा बोर्डिङ बी सान्त्वना भए। रस्साकसी प्रतियोगितामा महिलातर्फ नवीका आशामासम्म प्रथम र कविता विकको दोस्रो समूह दोस्रो भए भने पुरूषतर्फ आयोजक टोली प्रथम र सिम्पानी ए समूह दोस्रो भए। हिले फुटबल प्रतियोगितातर्फ हावा एएफसी विजेता बनेको छ भने चोरे पाटन एएफसी उपविजेता सीमित भयो। हिले भलिबलमा होमको समूह प्रथम र इधान भलिबल क्लब दोस्रो भयो। भाले समाउने प्रतियोगितामा टेमजोन रोका मगर, शशिकान्त पासवान र रोहन परियार विजय भने। कार्यक्रमका अवसरमा कृषि क्षेत्रको विकास र ह्याम्जामा कृषि पेसाप्रति पुर्याइएको उल्लेखनीय योगदानको कदर गर्दै तीनजना अग्रणी कृषकलाई सम्मान गरिएको थियो। सम्मानित हुने कृषकहरूमा श्यामबहादुर कार्के, गंगा तिमिल सेना र केशव त्रिपाठी रहेका छन्। उहाँहरूलाई सम्मान पत्रका साथै नगद पुरस्कार प्रदान गर्दै कृषि क्षेत्रप्रति उहाँहरूले पुर्याएको दीर्घकालीन योगदानको उच्च मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ। पोखराको मासपारमा रहेको स्टेप बाई स्टेप माविले विज्ञान तथा व्यवस्थापन विषयका कक्षा 11 नवान्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ। कार्यक्रममा 2082 सालको एसी परीक्षामा 4 GPA प्राप्त गरी विद्यालयलाई गौरवान्वित बनाउन सफल प्रतिभाशाली विद्यार्थी विभूषण विनेपानीलाई नगद रू 50,000 सहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर 7 वडाध्यक्ष राममोहन आचार्यले अभिभावक, विद्यालय र विद्यार्थी बीचको त्रिपक्षीय र सकारात्मक सम्बन्धले मात्र विद्यार्थीको भविष्य उज्जवल बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। पोखरा महानगरपालिका शिक्षा का विद्यालय निरीक्षक रामप्रसाद तिवारीले शिक्षा अथवा सागर जस्तै भएकाले विद्यार्थीले जति लगनशीलता र मेहनतका साथ अध्ययन गर्छन् त्यति नै ज्ञान आर्जन गर्न सक्ने बताउनुभयो। विद्यालयका संस्थापक प्रिन्सिपल निर्मला बरालले विद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरू आज देश तथा विदेशका विभिन्न उच्चपदस्थमा रही राष्ट्र र समाजको सेवामा समर्पित रहेको उल्लेख गर्नुभयो। विद्यालयका संस्थापक निर्देशक रामकान्त बरालले विद्यालय विद्यार्थीको शैक्षिक, नैतिक र सर्वाङ्गीण विकासका लागि कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहप्राचार्य दीपक गिरीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा कलाकार क्षितिज विक्रम हमालका साथै कक्षा 12 विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति आएका थिए। विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संस्थापक अध्यक्ष निर्देशक रमाकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सह प्राचार्य दीपक गिरी र सञ्चालन विद्यालय संयोजक सूर्यप्रसाद लम्सालले गर्नुभएको थियो। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गालो, एकैछिन विश्रामको पालो।
1: मलाई टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-99।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका हामीलाई सम्झनु।
3: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5-0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 061-635-651। सम्झनु है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
4: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी
5: छानी छानी
4: नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
2: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98-460-20-127।
4: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
6: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
7: काममा अलि सघाउँछ कि भनेर नि।
6: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
10: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
9: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइने छ।
10: स्वर्ण बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
9: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
10: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
9: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको QR कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
10: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
10: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-055-28।
5: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारलाई जनता मारा र गरीब मारा सरकारको संज्ञा दिँदै सरकारले गरीबी न्यूनीकरण भन्दा गरीबलाई नै विस्थापित गरेर समस्या समाधान गर्न खोजेको आरोप लगाएका छन्। सुकुम्बासी व्यवस्थापनका विषयमा सरकारको नीतिको आलोचना गर्दै महरले उक्त नीति अमानवीय कुर र वर्गीय दृष्टिकोणबाट प्रेरित रहेको टिप्पणी गरे। उनका अनुसार सरकारले गरीब नागरिकलाई शहरी सभ्यताको अवरोधका रूपमा हेरेर गलत सोचको आधारमा कोमा नीति बनाएको छ। महरले सुकुम्बासीप्रति सरकारको व्यवहारको कुनै सीमा नरहेको आरोप लगाउँदै सरकारले गरीबी निवारण गर्ने होइन गरीबलाई नै हटाउने नीति लिएको दावी गरे। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई त्यहाँबाट समेत हट्न भनिएपछि उनीहरू आन्दोलनमा उत्रिएको उल्लेख गर्दै महरले एमाले उनीहरूको पक्षमा रहेको बताए। उनले सुकुम्बासीको समस्या केवल आवासको नभई सम्मान जीविकोपार्जन र मौलिक अधिकारसँग जोड़िएको विषय भएको धारणा राखेका छन्। सरकारले नागरिकप्रति देखाएको व्यवहार आपत्तिजनक निन्दनीय र घोर भर्सनायोग्य भएको उल्लेख गर्दै महरले पीड़ित सुकुम्बासीको पुनर्स्थापना स्वाभिमान र संवैधानिक अधिकार सुनिश्चित गर्न एमालेको साथ र सहयोग रहने बताए। पछिल्लो समय होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई अन्यत्र जान भनिएपछि उनीहरूको आन्दोलन थप चर्किएको छ। पुनर्स्थापना र स्थायी व्यवस्थापनको माग गर्दै उनीहरूले सरकारमाथि दबाव बढ़ाइरहेका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद तथा पूर्व मन्त्री वर्षमान पुनले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले संहिता सम्बन्धी अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी र असान्दर्भिक भएको टिप्पणी गरेका छन्। पुनले राष्ट्रपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको आरोप लगाएका छन्। उनले निर्वाचनका बेला र विभिन्न प्रदेशमा पुगेर संहितालाई सुदृढ़ बनाउने प्रतिबद्धता जनाएको राष्ट्रपाले अहिले महाधिवेशन मार्फत प्रदेश संरचना खारिज गर्ने प्रस्ताव ल्याउनु जनतासँगको बाचा विपरीत भएको बताए। पुनले राष्ट्रपाभित्र वैचारिक अस्पष्टता रहेको दावी गर्दै सभापतिको दस्तावेजमा संविधान र संहिताप्रति प्रतिबद्ध व्यक्त गरिनु तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारिजीको विषय समेटिनुले पार्टीभित्र दुई धार वा वैचारिक अपरिपक्वता रहेको संकेत गरेको छ। उनले प्रदेश सभाविहीन संरचनाले विगतको एकात्मक शासन प्रणालीलाई पुनर्जीवित गर्ने दावी गर्दै संहिताको मूल मर्म जनताकोले निर्वाचित गरेको प्रतिनिधि मार्फत शासन सञ्चालन गर्नु रहेको उल्लेख गर्नुभयो। संहिता र लोकतान्त्रिक व्यवस्था हजारौं नागरिकको बदलीदानबाट स्थापित भएको उल्लेख गर्दै पुलले यसलाई कमजोर पार्ने वा आगोसँग खेल्ने प्रयास नगर्न राष्ट्रपालाई चेतावनी दिएका छन्। साथै उहाँले नयाँ राजनीतिक सरकारको दावी गर्ने राष्ट्रपाका पछिल्ला अभिव्यक्ति र व्यवहारले वैचारिक अपरिपक्वता र लोकप्रियवाद मात्र झल्काएको आरोप पनि लगाएका छन्। राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीमाथि संघीय व्यवस्थालाई कमजोर बनाउँदै अन्तत खारेज गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद खालिदले संघीयता कुनै दल वा व्यक्तिको दयाले नभई नेपाली जनताको लामो संघर्ष बलिदान जेल जीवन र आन्दोलनको उपलब्धिका रूपमा स्थापित भएको उल्लेख गर्दै त्यसलाई कमजोर पार्ने प्रयास स्वीकार्य नहुने बताए। उनले संघीयता खर्चिलो भएको धेरै सांसद पाल्नु परेको जस्ता तर्क अघि सारेर जनतामा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै यस्ता गतिविधिले संघीय व्यवस्थामाथि नै प्रहार गरिरहेको टिप्पणी गरे। सांसद खालिदले जेएनजे आन्दोलनपछि सम्पन्न निर्वाचनतर्फ संकेत गर्दै तत्कालीन राष्ट्रपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेद्वार बालेन्द्र शाहले जनकपुरमा संघीयताको प्रभावकारी कार्यान्वयन मार्फत सेवा नागरिकको घर दैलोमा नै पुग्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराए। उनका अनुसार त्यही प्रतिबद्धताका आधारमा विशेष गरी मधेसका मतदाताले बालेन्द्र शाहलाई अभूतपूर्व जनसमर्थन दिएका थिए। त्यसैले अहिले कार्यकारी नेतृत्वमा पुगेपछि प्रधानमन्त्री शाहले संघीयतालाई थप सुदृढ़ बनाउने दिशामा काम गर्नुपर्ने उनको भनाइ थियो। सांसद खालिदले अझै पनि कतिपय जात जाति र समुदाय संविधानले सुनिश्चित गरेको अधिकारबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको उल्लेख गर्दै संघीयताको प्रभाव गाउँ गाउँ र सबै समुदायसम्म पुर्याउने जिम्मेवार सरकारको रहेको बताए। उनले संघीय व्यवस्थाप्रति सरकार स्पष्ट र दृढ़ रूपमा उभिनुपर्नेमा जोड़ दिँदै संघीयता कार्यान्वयनलाई कमजोर बनाउने कुनै पनि प्रयासबाट सरकार पछि हट्न नहुने धारणा व्यक्त गरेका छनृ।

सभामुख डोल प्रसाद अर्यालले सांसदका काम कार्यवाही र शैलीलाई मतदाता र नागरिकले विभिन्न माध्यमबाट निहालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उहाँले कानून निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधि मैत्री हुनुपर्ने सुझाव दिनुभयो। अहिले प्रतिनिधि सभामा धेरै नयाँ अनुहार हुनुहुन्छ। संसदीय विधि र प्रक्रियालाई थप बुझाउन र सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो। सभामुख अर्यालले भन्नुभयो, संसदीय प्रक्रिया र विविधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु। नागरिकबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकोले त्यही अनुसार जिम्मेवार बन्नुपर्ने उहाँको जोड़ दिनुभयो। सचिवालयले सांसदहरूलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारमा रहेको संसद भवन परिसरमा हिजो र आज अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। आर्थिक समाचार। लेखनाथ खानेपानी उपभोक्ता समितिले साउन 1 गतेदेखि धारा जडान शुल्क र खानेपानीको महसुल घटाउन निर्णय गरेको छ। नयाँ व्यवस्था अनुसार गरिबीको रेखामुनि रहेका उपभोक्ताले 5 युनिटसम्म पानी मासिक 100 रूपियाँमै पाउने भएका छन्। समितिको छैटौं अधिवेशनपछि आयोजित पदस्थापना कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मुरारी शर्माले सबै उपभोक्ताका लागि धारा जडान शुल्क समान बनाएको जानकारी दिनुभयो। अब 23,825 रूपियाँमा धारा जडान गर्न सकिनेछ। यसअघि पहाड़ी स्तरको उपभोक्ताले 37,825 रूपियाँसम्म तिर्नुपर्ने व्यवस्था थियो। महसुलतर्फ 5 युनिटसम्म 100 रूपियाँ, 5 देखि 20 युनिटसम्म प्रति युनिट 22 रूपियाँ र 20 देखि 30 युनिटसम्म प्रति युनिट 27 र 27 रूपियाँ निर्धारण गरिएको छ। यसअघि प्रति युनिट 45 रूपियाँसम्म रहेको उच्च दर घटाएर 36 रूपियाँ कायम गरिएको अध्यक्ष शर्माले बताउनुभयो। उहाँले स्थायी कर्मचारीले 1-1 ग्रेड बढ़ुवा तथा अस्थायी कर्मचारीको मासिक पारिश्रमिकमा 1,000 रूपियाँ वृद्धि गरिएको जानकारी पनि दिनुभयो। कार्यक्रममा पोखरा महानगरपालिका 30 का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले खानेपानी संस्था अब सबै उपभोक्ताको साझा सम्पत्ति भएकाले राजनीतिक प्रभाव भन्दा माथि उठेर सञ्चालन हुनुपर्ने बताउनुभयो। समितिले मादी नदीबाट थप खानेपानी ल्याउने योजनालाई छिट्टै कार्यान्वयनमा लैजान पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। अब विदेशको समाचार। पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कड़ा राजनीतिक प्रहार गर्दै उनलाई हरुवाको संज्ञा दिएका छन्। मेरिल्यान्डमा आयोजित डेमोक्रेटिक पार्टीको आर्थिक संकलन कार्यक्रममा बोल्दै बाइडेनले ट्रम्पका विभिन्न योजनाको आलोचना गरे। उनले व्हाइट हाउसमा नयाँ बलरूम निर्माण, केनेडी सेन्टरसँग आफ्नो नाम जोड्ने प्रयास तथा रिफ्लेक्टिङ पुलको जीर्णोद्वारको विषयलाई लिएर ट्रम्पको आलोचना गरेका हुन्। बाइडेनले ती योजनालाई व्यक्तिगत महत्वाकांक्षाबाट प्रेरित भएको टिप्पणी गर्दै व्यङ्गात्मक शैलीमा ट्रम्पलाई हरुवा भने। उनले जनवरी 6, 2021 अमेरिकी क्यापिटल्स भवनमा भएको आक्रमणमा संलग्न समर्थकप्रति ट्रम्पले देखाएको समर्थनप्रति पनि आपत्ति जनाए। करदाता रकम दंगाला संलग्न व्यक्तिलाई क्षतिपूर्ति दिने प्रयोग गर्न खोजिएको भन्दै उनले त्यसको विरोध गरे। ट्रम्पले बाइडेनको पछिल्लो टिप्पणीको प्रत्यक्ष जवाब भएन दिएका छैनन्। यद्यपि यसअघि सामाजिक सञ्जाल मार्फत बाइडेनलाई भ्रष्ट राजनीतिज्ञ भन्दै आलोचना भन्ने गरेका थिए। सन् 2024 राष्ट्रपतीय निर्वाचन अघि भएको बहसपछि बाइडेनमाथि उम्मेद्वारी फिर्ता लिन दबाव परेको थियो। त्यसपछि उपराष्ट्रपति कमला हेरिस डेमोक्रेटिक उम्मेद्वार बनेकी थिइन्। अन्त उक्त निर्वाचनमा हेरिस ट्रम्पसँग पराजित भएकी थिइन्। अब खेलकुदको समाचार। २०२६ फिफा विश्वकपको राउण्ड अफ 32 अन्तर्गत ब्राजिलले इन्जुरी समयमा गरेको निर्णायक गोलले मद्दतले जापानलाई 2-1 पराजित गर्दै अन्तिम सर्वमा स्थान बनाएको छ। खेलको पहिलो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गरेको थियो। 29 मिनटकोमा काइसु सानोले शानदार व्यक्तिगत प्रयासमा गोल गर्दै जापानलाई 1-0 अग्रता दिलाएका थिए। पहिलो हाफभर ब्राजिलले केही अवसर सृजना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन र जापान अग्रता जोगाउँदै विश्राममा गएको थियो। दोस्रो हाफमा भने ब्राजिल पूर्ण रूपमा हावी बन्यो। बलमा नियन्त्रण कायम राख्दै लगातार दबाव सृजना गरेको ब्राजिलले 56 मिनटमा कोसेमिरोको हेडर गोल मार्फत खेल 1-1 बराबरीमा ल्यायो। बराबरी पछि पनि ब्राजिलले लगातार आक्रमण जारी राख्यो भने जापानले संगठित रक्षणात्मक खेल प्रदर्शन गर्दै खेला अतिरिक्त समयतर्फ धकेल्ने प्रयास गरिरहेको थियो। जापानी टोलीले केही अवसरमा
भाग्यको पनि साथ पाएको थियो। तर इन्जुरी समयको 2:56 मिनटमा ब्राजिलको वैकल्पिक खेलाड़ी ग्रेभियल मार्टिनेले नायक बने। ब्रुनो गिमारेसको उत्कृष्ट पासलाई उनले सटीक प्रहार मार्फत गोलमा परिणत गर्दै ब्राजिललाई 2-1 रोमाञ्चक जित दिलाए। अन्तिम सिटी बज्ना साथ ब्राजिलका खेलाड़ीहरूले ऐतिहासिक पुनरागमनको खुशी मनाए भने जापानका धेरै खेलाड़ी भावुक हुँदै मैदानमै निराश देखिएका थिए। यस जितसँगै ब्राजिलले विश्वकपको अन्तिम स्वरमा स्थान बनाएको छ। अब ब्राजिलले आइभेरी कोस्ट र नर्वे बीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गरेछ। उता जारी फिफा विश्वकप 2026 राउण्ड अफ 32 अत्यन्त रोमाञ्चक र नाटकीय भिडन्तमा प्याराग्वेले बलियो प्रतिद्वन्दी जर्मनीलाई पेनाल्टी सुटआउटमा 4-3 पराजित गर्दै अन्तिम स्वरमा स्थान पक्का गरेको छ। निर्धारित 90 मिनट र थप गरिएको 30 मिनटको अतिरिक्त समयमा पनि दुवै टोलीले 1-1 बराबरीमा रोकिएपछि विजेताको फैसला पेनाल्टी सुटआउटबाट गरिएको हो। जारी विश्वकपमै पहिलो पटक भएको पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध बन्दै प्रतियोगिताबाट बाहिरिएको छ। अमेरिकाको फ्याक्सपोरो रंगशालामा नेपाली समय अनुसार मंगलबार बिहान 2:15 शुरू भएको यस नकआउट खेलको पहिलो हाफमा प्याराग्वेले शुरूआती अग्रता लिएको थियो। खेलको 82 मिनटमा माटियास गार्लाजाको पासमा स्ट्राइकर जुलियो एसिसोले उत्कृष्ट गोल गर्दै प्याराग्वेलाई 1-0 अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा उत्कृष्ट लयमा फर्किएको जर्मनीले 54 मिनटमा फ्लोरिया बुटोन्सको पासमा काई हार्वर्ड्सले गोल फर्काउँदै खेललाई 1-1 बराबरीमा ल्याएका थिए। खेल निर्धारित 90 मिनटमा 1-1 स्थितिमा सकिएपछि जारी विश्वकपमै पहिलो पटक खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयको 102 मिनटमा नाथानियल ब्राउनको पासमा जर्मनीका डिफेण्डर जोनाथन टाहाले गोल गर्दै जर्मनीलाई 2-1 अग्रता दिलाए पनि भीएआरको निर्णयले उक्त गोल खारेजी गरिदियो। भीआरले उक्त गोल हुनुअघि फल भएको भन्दै गोललाई मान्यता नदिएपछि खेल पुनः 1-1 बराबरीमै स्थितिमा सकियो र पेनाल्टी तर्फ धकिलियो। पेनाल्टी सुटआउटमा पनि निकै रोमाञ्चक भिडन्त देखियो। जर्मनीका लागि पहिलो पेनाल्टी पार गर्न आएका काई हार्वर्ड्सको प्रहार मिस भयो भने जोसुओ किचिन जमाल मुसियाला र ननिति अरिमीले गोल गरे। तर निक वेल्टेडर र छैटो प्रहारका लागि आएका जोनाथ टाहाले पेनाल्टी मिस गरेपछि जर्मनी संकटमा पर्यो। अर्कोतर्फ प्याराग्वेका लागि माउरिसियो गुस्ताभो गोभेन्ज माटियास गार्लाज र छैटो पेनाल्टी प्रहार गरेका होसे कानाले गोल गरे भने एन्टोनियो सानाब्रिया र फाबियन एल्बालुले गोल गर्न सकेनन्। अन्त होसे कानाले प्रहार गरेको निर्णायक पेनाल्टी गोलमा परिणत भएसँगै प्याराग्वे 4-3 को जित दर्ता गर्यो। यस जितसँगै प्याराग्वे विश्वकपको अन्तिम स्वरमा प्रवेश गर्न सफल भएको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 टुङ्गिएको छ। अब अन्तमा एउटा मौसम सम्बन्धी जानकारी। आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले सावधानी अप्नाउन आग्रह गरिएको छ। आज र भोलि मनसुनी गतिविधि बढ्ने र कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा चट्टाङसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ। यी प्रदेशका 1-2 स्थानमा धेरै भारी वर्षाको समेत रहेको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवायुस्थ हावाको प्रभाव क्रमश बढ़ने क्रममा रहेकाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। भारीदेखि धेरै भारी वर्षाको कारण भूक्षय बाढ़ी पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको ठूलो तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ़न सक्ने भएकोले सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबरसँग आलोक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु कि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरामा 21 रोपाईमा उत्सव सम्पन्न। गण्डकीमा 12.7% मात्र धान रोपाई। पर्याप्त वर्षा नहुँदा किसान चिन्तित। पोखराको बारेमा माविमा अत्याधुनिक सेनागिरी हस्तान्तरण। एयर अरेबियाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको सम्भावित अध्ययन शुरू। नेपालको हवाई उद्योगमा सरकारले तत्काल ठूलो लगानी गरेर अघि बढ़न सक्ने अवस्था नरहेको मन्त्री पौडेलको जिकिर। सुकुम्बासीप्रति सरकारको व्यवहार अमानवीय र कुर भएको एमाले नेता महलको आरोप। राजसभा संघीय व्यवस्थालाई कमजोर बनाउँदै अन्तत खारिज गर्ने षड्यन्त्र गरिरहेको सांसद खारिदको आरोप। लेखनाथमा खानेपानी शुल्क र महसुल साउनदेखि घट्ने। ट्रम्पमाथि बाइडेनको कड़ा प्रहार। हरुवाको संज्ञा। र जापानमाथि उत्कृष्ट पुनरागमन गर्दै ब्राजिल विश्वकपको अन्तिम स्वरमा पेनाल्टी सुटआउटमा जर्मनीलाई स्पर्ध बनाउँदै प्याराग्वे प्रिक्वार्टर फाइनलमा प्रवेश।
रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संगालोको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो संसार बुलेटिन अहिले 9 बजे खबर संगाल आउँछ। हामीसँग सफलताको पाइलामा केही बेर सुन्न सक्नुहुन्छ विभिन्न किसिम गीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेलो
7: सुनिता,
6: हजुर सन्चै कस्तो छ हजुरलाई?
8: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
6: बरु तालिमिना कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
8: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र ट्री कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-57-9-15।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
10: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98-560-35-394।
11: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगनगौडा।
12: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
13: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
12: अनि कहाँ छ छोरा यो पसल?
13: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
12: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
13: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
12: पोखरा 2 बिन्दावासिनी बस पार्क,
13: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
12: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
13: मोबाइल नम्बर 98-460-59-581,
12: 98-61-15-475।
14: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
15: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
16: बेला तलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
17: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98-460-28-575, 98-067-15-947, 98-560-32-575।
18: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615335904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0615201179।
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
5: रेडियो सफलता 103.4
6: मेगाहर्ज। मनको ढोका डगडगाउने कार्यक्रम, जीवनमा खुशी ल्याउने कार्यक्रम, कार्यक्रम
7: उमंग,
6: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
7: ज्ञानी कामे गुरु।
6: अब आइतबारदेखि शुक्रबारसम्म बिहान 7 बजे सुन्न नभुल्नुहोला रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम उमङ्ग सुन्न नभुल्नु।

0: जब आए इस जगत में, जग हंसा तुम रोए, ऐसी करनी कीजिए तुम हंसो जग रोए। चमको इस गगन में चमको, और इसका एक ही तरीका है, एक तो हवा की जरूरत है, और हवा होगी कैसी, उसकी कृपा की हवा। वो दौड़े उसके हाथ में हो डोर, और किसी के हाथ में डोर नहीं होनी चाहिए।
1: Hear yourself, स्वयं को आवाज में सुन लो।
2: यो कथाको कैयौं कैयौं कैयौं व्याख्या गरिएको छ। यो धेरै तरिकाले यो कथालाई राखिएको छ, तर एउटा नयाँ व्याख्या छ। एकजना मान्छे आयो र ऊ गुरू कहाँ आयो कि गुरू एकदमै सुन्दर शहरमा एउटा अत्यन्तै राम्रो महलमा बस्दथे। त गुरूले उनले भने, ए तिमी आइपुग्यौ? उसले भन्यो, हो म तपाईँ कहाँ आएको छु, म तपाईँसँग कुरा गर्न चाहन्छु, म तपाईँसँग सिक्न चाहन्छु, म तपाईँबाट ज्ञान प्राप्त गर्न चाहन्छु। गुरूले भने, केही गाह्रो छैन, तर पहिला जाऊ, मेरो बगैंचाको आनन्द लिऊ, मेरो महलको आनन्द लिऊ। यो शहर वास्तवमै सुन्दर छ, साँच्चै साँच्चै अत्यन्तै सुन्दर छ, यसको आनन्द लिऊ। त्यो मान्छेले भन्यो, ठिक छ म जान्छु। उनले भने, जानुभन्दा पहिला यो दियोलाई आफ्नो सासमा लिएर जाऊ। र उनले दियोलाई एकदमै माथिसम्म तेलले भरिदिए, एकदमै माथिसम्म, एकदमै माथिसम्म भरिदिए। र उनले भने, यसलाई आफ्नो साथमा लिएर जाऊ, र जब तिमी सबै ठाउँमा घुमिरहेको हुनेछौ, यसलाई ध्यान दिनु कि यसबाट तेलको एक थोपा पनि नझरोस्। त्यो मान्छे घुम्न गयो। जब उसले ती सबै देख्यो, उसले प्रशंसा गर्दै गयो महलको, प्रशंसा गर्दै गयो बगैंचाको, प्रशंसा गर्दै गयो शहरको। र जब ऊ फर्केर आयो, गुरूले सोधे, कस्तो लाग्यो? उसले भन्यो, वास्तवमा मेरो पूरै ध्यान यसैमा थियो कि यो दियोबाट तेल एक थोपा पनि नझरोस्। म त साँच्ची नै लक्ष्यहीन भएर घुम्दै थिएँ, मैले वास्तवमै कुनै पनि कुराको आनन्द लिन सकिन, किनकि मेरो पूरै ध्यान यहाँ थियो, त्यो ठाउँमा नभइकन जहाँ यो हुनु पर्थ्यो। गुरूले भने, ठिक छ, फेरि जाऊ, यसलाई छोडिदेऊ, यो दियोलाई यही छोडेर जाऊ, यसको चिन्ता नगर्नु। ऊ फर्केर आयो, सोधे, कस्तो थियो? ओहो, मैले एकदमै आनन्द लिए, मूर्तिहरू अत्यन्तै सुन्दर थिए, ओहो यो अति नै सुन्दर थियो, बगैंचा असाध्यै राम्रो थियो, फूल अत्यन्तै मनमोहक थियो, मूर्तिहरू धेरै राम्रा थिए, पेन्टिङ असाध्यै राम्रो थियो। गुरूले भने, हेर यी सारा चिजहरू त्यति बेला पनि त्यही नै थिए, तर तिम्रो ध्यान तिनीहरूमाथि थिएन, तिम्रो ध्यान कतै अन्तै थियो। तपाईँको ध्यान कता छ? तपाईँको जीवनमा तपाईँको ध्यान कता छ? तपाईँले जीवित हुनुको आनन्द लिनुपर्छ। के तपाईँ आनन्द लिनुहुन्छ? बस जीवित हुनुको आनन्द, केवल जीवित हुनुको। के तपाईँ आनन्द लिनुहुन्छ? केवल जीवित हुनुको। मलाई थाहा छ कि तपाईँहरूले भोजको आनन्द लिनुहुन्छ, मलाई थाहा छ तपाईँ साथीहरूको घर जान मन पराउनुहुन्छ, मलाई थाहा छ कि तपाईँलाई गीतहरू मनपर्छ, तपाईँ सिनेमा जान मन पराउनुहुन्छ, तपाईँले यो मन पराउनुहुन्छ। मलाई थाहा छ कि तपाईँ ती सारा चिजहरूको आनन्द लिनुहुन्छ। के तपाईँ आनन्द लिनुहुन्छ केवल जीवित हुनुको? यदि छैन भने तपाईँको ध्यान गलत चिजहरूमा केन्द्रित छ, किनकि यो हो बगैंचा। जीवन स्वयं ईश्वरको बगैंचा हो, यसको सुन्दरताको कुनै सीमा छैन, यो भरिएको छ ईश्वरका छायाहरूबाट, यो राम्रो छ, यो सुन्दर छ, यसमा रंग छ, यही हो जहाँ वास्तविकता विद्यमान छ। यस्तो यथार्थ जुन विवाद रहित छ, एउटा वास्तविकता जुन सरल छ, एउटा यथार्थ जुन ग्रहण योग्य छ, एउटा सत्य जुन वास्तविक छ, एउटा यथार्थ जसले शान्ति ल्याउँदछ, त्यही हो जहाँ यो हृदय नाच्न चाहन्छ, त्यही हो जुन गीतहरूको पनि गीत हो। त्यो गीतलाई सुनेर तुरन्त स्वतन्त्रता मिल्दछ, स्वतन्त्रता अन्य हरेक चीजहरूबाट स्वतन्त्रता। तपाईलाई थाहा छ कि मानिसहरूले कोशिश गरिरहेका छन् कि कसरी कसरी उड्ने। मैले हवाई जहाजको बारेमा कुरा गरिरहेको छैन, बस उड्नुको बारेमा। तपाईँलाई थाहा छ, उड्न उड्न उड्न, मानिसहरू भन्छन् उड उड उड, आफ्नो सफलतामा उड, आफ्नो व्यापारमा उड। उड्नका लागि तपाईँलाई पखेटा उमार्न जरूरी छैन, तपाईले केवल यति नै गर्नुपर्छ, बन्धनलाई काट्नुपर्छ। बन्धनलाई काट्नुहोस्, यसैले तपाईलाई पछाडि पार्छ। आफ्नो स्वभावलाई बुझ्नुहोस्, तपाईको स्वभाव हो सन्तुष्ट हुनु, तपाईको स्वभाव हो खुशी हुनु, तपाईको स्वभाव हो शान्ति चाहनु। र यथार्थ के हो भने तपाईले यो सफलतापूर्वक गर्न सकिरहनु भएको छैन। र यस्तो यसकारण किनकि एक थोपा पनि झर्नु हुँदैन, त्यही छ तपाईको ध्यान। र तपाई प्रत्येक दिन शानसँग बिताइरहनु भएको छ र तपाईको ध्यान छ कि दुई थोपा नझरोस्, दुई थोपा नझरोस्, दुई थोपा नझरोस्, दुई थोपा नझरोस्। आफ्नो ध्यानको केन्द्र बदल्नुहोस्। यस्तो होइन कि तपाईमा ध्यान दिने क्षमता छैन, तपाईमा गलत चीजमाथि ध्यान दिने क्षमता छ। आफ्नो ध्यान त्यस चीजबाट हटाउनुहोस् जसबाट तपाईलाई शान्ति प्राप्त हुने छैन, र त्यस चीजमा लगाउनुहोस् जसबाट तपाईले शान्ति पाउनुहुनेछ। यदि तपाई खोज्दै हुनुहुन्छ भने आफ्नो जीवनमा प्रश्नलाई नखोज्नुहोस्, त्यो स्रोतलाई खोज्नुहोस् जसमा सारा उत्तर पाइयोस्। यदि तपाईले आफ्नो जीवनमा केही खोजिरहनु भएको छ भने त्यो ऐना खोज्नुहोस् जसले तपाईलाई आफैसँग भेटाओस्, त्यो ऐनालाई खोज्नुहोस् जसले तपाईलाई स्वयंसँग भेट गराओस्। र जब तपाईले आफ्नो जीवनमा यस्तो पाउनुहुन्छ त यसको प्रयोग गर्नुहोस्, त्यसको उपयोग गर्नुहोस्। ध्यान, ध्यान यस जीवनको आनन्द लिनुमा ध्यान, यही नै मैले तपाईहरूसँग भन्नु छ, मलाई तपाईहरूसँग यही नै भन्नु छ। मैले तपाईहरूसँग यो कुरा भन्नु नपर्ने थियो, तपाईहरूलाई यो कुरा थाहा हुनुपर्छ, तर मैले तपाईहरूलाई यो कुरा भन्नुपर्छ किनकि तपाईँलाई थाहा छ तर तपाईँले यसलाई बिर्सनुहुन्छ। त्यसैले ध्यान दिनुहोस्, स्वीकार गर्नुहोस् कि तपाईँ जीवित हुनुहुन्छ। यो सबभन्दा ठूलो आशीर्वाद हो जुन जहिले पनि तपाईँ प्राप्त गर्न सक्नुहुन्छ। तपाईँको ध्यान कता छ? तपाईँको जीवनमा तपाईँको ध्यान कता छ? तपाईँले जीवित हुनुको आनन्द लिनुपर्छ। के तपाईँ आनन्द लिनुहुन्छ? बस जीवित हुनुको आनन्द, केवल जीवित हुनुको। के तपाईँ आनन्द लिनुहुन्छ? बस जीवित हुनु।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
1: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइराख्छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कको लागि 9855335394
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
4: हेलो
5: हजुर सन्चै कस्तो छ हजुरलाई
4: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
6: फोन नम्बर 061-587-915
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यौँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
9: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
9: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856028104
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
10: आयो है मासु ताजा मासु दोस्त

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर
5: गुरुकुल
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
5: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम।
6: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
7: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
7: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
8: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
9: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
10: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिपेडुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811 67983, 9855852855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
11: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
12: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0161 541 984 541 985, उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 904, स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कुनै सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जन एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नापा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको होरिएर पानी जस्तो छ.
9: मदन भण्डारी भाइ साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। यो असार महिना मानो रोपेर मुरी फलाउने महिना पनि हो। आज हामी कृषि विषयमा छलफल गर्नेछौ। हाम्रो जीवनसँग जोडिएको कृषि क्षेत्रको अहिलेको अवस्था, अहिले सम्भावना के छन् र हामीले कुनै बेला हामी आफैले पनि अगाल्दै आएको कृषि परम्परा, वैदिक कृषि परम्परा, ऋषि कृषि परम्परा, जसलाई हामीले चाहिँ अहिले आधुनिक कृषि प्रणाली भन्न थाल्यौं, त्यो परम्परागत कृषि प्रणालीको विषयमा पनि हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामीसँग हुनुहुन्छ कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख हुनुहुन्छ, वैदिक कृषि ऋषि कृषिको अध्येता हुनुहुन्छ, सरकार विभिन्न लेख रचनाहरू यसैसँग सम्बन्धित भएर थुप्रै पत्र पत्रिकाहरूमा प्रकाशित भएका छन्, सहसचिव वासुदेव काफ्रे सर हुनुहुन्छ, उहाँसँग कुराकानी लिएर आएका छौं। सबैजनालाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद, नमस्कार रेडियो सफलता परिवारलाई।
0: हजुर, अहिले नेपालको समग्र कृषि क्षेत्रको अवस्था चाहिँ कस्तो छ?
1: अहिले नेपालको समग्र कृषि क्षेत्रको अवस्था तुलनात्मक रूपमा राम्रो अथवा प्रगतिको रूपमा अगाडि बढ़िरहेको छ। तथापि अब कृषकहरूको कतिपय कुराहरूमा अपेक्षित उपलब्धि हुन्छ अथवा उहाँहरूको अपेक्षा हुन्छ, अपेक्षा अनुसारको अलिकति त्यो अनुसारको हुन सकेन भन्ने त छँदैछ। तैपनि हामी अब एउटा सरकारी सेवामा रहेको कार्यालय भएको हुनाले होइन, प्रदेश सरकारले अथवा चाहिँ केन्द्र सरकारले, संघीय सरकारले र त्यसपछि गएर स्थानीय सरकारका कृषिबाट सेवा प्रवाह भएका कुराहरू, त्यसमा चाहिँ हामीले चाहिँ आफ्नो उसमा पहिलेको तुलनामा जो उत्पादन र उत्पादकत्व, कृषिका उत्पादन र उत्पादकत्व बढ्दो अवस्थामा छ। अनि त्यसपछि गएर अब यसको साथसाथै कतिपय कुराहरू चाहिँ उत्पादन र उत्पादकत्व बढ्दै गर्दाखेरि कतिपय कुराहरू चाहिँ फेरि जस्तै रोग किराको प्रकोपहरू बढ्दो होइन, अनि त्यसपछि गएर यो कृषिमा रसायनको प्रयोग चाहिँ अलिकति बढ्दो, त्यसपछि गएर कृषिमा यो विषादीको प्रयोग जुन होइन सिन्थेटिक विषादी भन्छौँ हामीले, अनि त्यो विषादीको प्रयोग गर्दाखेरि फेरि मानव स्वास्थ्यमा र वातावरणमा अलिकति असर पर्दै गरेको अथवा यसमा के गर्ने भन्ने बारेमा चाहिँ अलिकति होइन अगाडि बढ्नुपर्ने देखिन्छ। तर हामी उत्पादन र उत्पादकत्वको हिसाबले चाहिँ जो राम्रै अवस्थामा छौँ अहिले।
0: हजुर, शरीरलाई चाहिँ एउटा मानव जीवनसँग पनि तुलना गर्न मिल्छ होला, एकअर्काको अन्तर सम्बन्धित पनि छन्। जस्तै हाम्रो अहिले आधुनिकीकरणसँगै मानवीय जीवनमा पनि धेरै असर गरिरहेको छ नि, जस्तो हाम्रो बसाई लवाई खवाई हिँडाई होइन, हामीले त्यो परम्परागत क्रियाकलाप छोडिरहेछौँ। कृषिमा पनि सरले किराको प्रकोप भनिरहँदाखेरि त त्यो आधुनिकता, हाम्रो आधुनिकताले त कृषि क्षेत्रमा असर त गरेको छ
1: होइन,
0: भनौँ न जमिन बाँझै छोडेका छौँ, त्यसले कति असर गरेको होला होइन, कति ठाउँमा ती झाडीहरू उम्रेर बसेका छन्
1: होइन,
0: यो हुन्छ कि हुँदैन सर त्यो असर?
1: अब यसो छ, अब यहाँले भनिहाल्नुभयो झाडीका कुराहरू अथवा चाहिँ कतिपय अवस्था बाँझो, अहिले चाहिँ यो बसाइ सराएको कारणले गर्दाखेरि कतिपय त्यो अवस्था रहेको छ, अनि कतिपय ठाउँमा चाहिँ अब सुन्नमा आएको छ यो थप अध्ययन पनि आवश्यक छ, अध्ययन अनुसन्धान होइन, अनि बाँदरको प्रकोप छ। अब बाँदरलाई चाहिँ मानवीय हिसाबले पनि र अहिलेको कानूनले पनि त्यसरी मारिहाल्नु मानवोचित हुँदैन, अब यसका व्यवस्थापन गर्नुपर्ने चुनौती पनि वास्तवमा कृषिमा उत्तिकै रूपमा रहेको छ। र यो पछिल्लो समय चाहिँ यहाँले पनि अलिकति उब्जनी गर्नुभयो होइन, कुराको थालनी गर्नुभयो, पछिल्लो समय चाहिँ यो रोग किराको प्रकोप भने पहिला नदेखिएका बानी बिरुवामा रोगहरू लाग्ने, किराहरू गर्ने, यो पनि नयाँ नयाँ किराहरू गर्ने, वास्तवमा यस्ता चुनौती चाहिँ रहेका छन् र यसलाई चाहिँ अब वातावरणलाई प्रभाव नपारिकन, वातावरणमा अथवा मानव स्वास्थ्यमा होइन यसमा नकारात्मक प्रभाव नपारिकन यसको यथोचित व्यवस्थापन गर्नुपर्ने अथवा यसमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने चाहिँ अहिलेको आवश्यकता पनि रहेको छ।
0: यसरी कुरा गरिरहँदाखेरि सर गण्डकी प्रदेशको अवस्था चाहिँ कस्तो छ?
1: अब गण्डकी प्रदेशमा भन्नुहुन्छ भनेदेखि गण्डकी प्रदेशको मुख्य प्रायोरिटी क्रम अथवा यसको मुख्य बालीको रूपमा हामीले एउटा यो सुन्तलाका फलफुललाई प्रायोरिटीमा राखेका छौँ होइन। अब सुन्तलाका फलफुलमा जस्तै मेन त सुन्तला भयो, त्यसपछि गएर यो कागती भयो गण्डकी प्रदेशमा होइन, यो नाफा भन्ने आयोजना पनि छ। अब यसले पनि यो सुन्तला जात फलफुल कागती, त्यसपछि गएर मेकाडेमिया नट जुन चाहिँ अहिले बाँदरले पनि त्यसलाई फोरेर खान सक्दैन, अलिक क्षति कम हुन्छ होइन, त्यसलाई जापानिज कटुस पनि भन्ने गरिन्छ। अनि त्यसपछि गएर एभोकाडो यसरी फलफुलमा राम्रो अगाडि बढेको छ भनेदेखि अब यो तरकारीमा पनि तपाईँको अलिकति व्यवसायको हिसाबले होइन कृषकहरू अगाडि बढ्नु भएको छ र कृषि कार्यालयहरूले पनि व्यावसायिक तरकारी बालीको लागि, तरकारी खेतीको लागि, प्रवर्धनको लागि होइन, जस्तै प्लास्टिक घरभित्र अफ सिजन तरकारी हुन्छ कि अथवा सिजनमै गर्न सकिने तरकारीहरू पनि हुनसक्छ, यसको लागि पनि सहयोग पुर्याउँदै आएको छ र कतिपय अवस्थामा होइन अनुदानका कार्यक्रमहरू अथवा प्रोत्साहन सहयोग भनिन्छ हामीले जिल्ला कृषि विकास कार्यालयहरू मार्फत, अनि त्यसपछि गएर यस्तो सहयोग हुँदै आएको छ र हाम्रै कार्यालयबाट पनि तपाईँको फलफुलको प्रवर्धनको लागि हाम्रो कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र हो र हामीले पनि विभिन्न विधामा प्रशिक्षण भनेपछि ट्रेनिङ सेन्टर पनि हो र विभिन्न विधाहरूमा हामीले व्यवसायिक हिसाबले अथवा कतिपय कुराहरू परम्परागत कृषिका राम्रा अभ्यासहरू पनि छन् भनेपछि त्यो पनि सिकाउँछौँ, त्यो हिसाबले तालिम प्रदान गर्ने, अनि त्यसपछि गएर हाम्रो स्रोत केन्द्र पनि भएको हिसाबले हाम्रो कार्यालय मार्फत चाहिँ कृषकहरूलाई, कृषक समूहलाई अथवा पालिकाहरू मार्फत चाहिँ अथवा विभिन्न संघ संस्थाहरू मार्फत चाहिँ अलिकति सहज मूल्यमा होइन सरकारी मूल्यमा विभिन्न फलफुलका बिरुवाहरू पनि उपलब्ध गराउँदै आएका छौँ भनेदेखि अब कुनै न कुनै रूपले हामीहरू होइन एउटा कृषिको प्रवर्धनको लागि कार्यालयहरूले आफ्नो कार्यक्रमहरू त्यही अनुसारको लक्षित छन् र अनि यथासम्भव कार्यक्रमहरू सञ्चालन गरेका पनि छन्।
0: हजुर, अहिले पछिल्लो समयमा यहाँहरूको कार्यालयको कार्यक्षेत्र अनुसार चाहिँ भइरहेका गतिविधिहरू चाहिँ के के हुन्छ?
1: अब हाम्रै कार्यालयको भन्नुहुन्छ भनेदेखि वास्तवमा हाम्रो एउटा यो गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र हो र अहिले मैले थोरै त भनिसकेँ। अब यसमा विशेष गरी हामीहरूले अब ट्रेनिङ प्रोग्राममा कस्तो कस्तो ट्रेनिङहरू, अब अहिले रासायनिक विषादीकै कुराहरू आयो, विषादीको कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा नै हामीले यो तालिमहरू सञ्चालन गर्यौँ। त्यसपछि गएर यो रोग किराको व्यवस्थापनको लागि अब यो आइपिएम कृषि पद्धति भनिन्छ होइन, एकीकृत शत्रुजीव व्यवस्थापन जसलाई आइपिएम भनिन्छ, वो आइपिएम कृषि पद्धति सम्बन्धी पनि हामीले ट्रेनिङहरू सञ्चालन गर्यौँ तालिमहरू। अनि त्यस्तै गरेर यो सुन्तला जात फलफुलहरूको होइन, अहिले मैले भने हाम्रो यहाँको प्रायोरिटी क्रप हो, गण्डकी प्रदेशको प्रमुख बाली हो, अनि यस सम्बन्धी पनि हामीले विभिन्न तालिमहरू सञ्चालन गर्यौँ। त्यसै गरी मौरीका, विशेष गरी मौरीमा असाध्यै अहिले पछिल्लो समय चाहिँ गण्डकी प्रदेशका कृषकहरूको असाध्यै रुचि बढेको र व्यावसायिकमा पनि व्यवसाय उन्मुख पनि हुनुभएको हुनाले अनि मौरीका चाहिँ विशिष्टीकृत तालिमदेखि लिएर होइन अनि सामान्य तालिमदेखि लिएर विशिष्टीकृत तालिमहरूसम्म हामीले गर्यौँ। त्यसै गरी बजार प्रबन्धनका कुराहरू, योजनाका कुराहरू, मतलब यस्ता तालिमहरू हाम्रो कार्यालयले सञ्चालन गर्यौँ। अनि यसको साथसाथै अब अहिले मैले भने अब यो बिरुवाहरू, फलफुलको बिरुवा वितरणको कार्यक्रमहरू होइन, अनि त्यो पनि विभिन्न उसमा पालिकामा हाम्रो यसमा गण्डकी प्रदेशको लागि फोकस हुन्छ र कहिलेकाहीँ बाहिरबाट पनि त्यस्तो माग आयो भने आखिर नेपाल हो, कृषकहरू हुनुहुन्छ अनि हाम्रो बाहिर पनि गएको छ मेकेरियामा नगा विभिन्न उहरू, तर अलिकति हाम्रो फोकस कार्यक्रम चाहिँ यहीँ गण्डकी प्रदेशलाई लक्षित गरेर हुन्छ। यस्ता कार्यक्रमहरू चाहिँ हामीले सञ्चालन गरेका छौँ र व्यवसाय प्रवर्धनको लागि पनि हामीले प्रशिक्षणका कार्यक्रमहरू कसरी व्यवसाय प्रवर्धन गर्न सकिन्छ भनेर होइन, जस्तै अब कतिपय अवस्थामा हामीले यो जाम जेल्लीहरू बनाउने होइन, यो परिकारहरू, खाद्य परिकारहरू भन्ने तालिमहरू पनि हामीले दियौँ, अलिकति यो होमस्टे लक्षित गरेर अथवा चाहिँ यो जो कृषकहरू अनि साना होटेलहरू अथवा व्यवसाय गर्नुभएको छ उहाँहरूलाई लक्षित गरेर पनि भनेदेखि यसरी चाहिँ अहिले चाहिँ लगभग अब हामीहरू कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ किनभने आर्थिक वर्ष यही महिनामा सकिँदैछ। यिनै कार्यक्रमहरू चाहिँ हाम्रो आफ्नो कार्यालयबाट चाहिँ सञ्चालन भएका छन्।
0: हजुर सर, काम जति गर्यो फेरि त्यो क्षेत्रमा अझै नयाँ कुराहरू भेटिन्छ, अझ विशेष गरेर अध्ययन गर्न रुचाउनुहुन्छ परम्परागत कृषि प्रणालीकै विषयमा होइन। त्यो कार्यालयले एकदम गरिहाल्नुपर्ने काम चाहिँ अथवा योजनाहरू, भावी योजना यस्तो गर्नुपर्छ भन्ने केही बनाउनु भएको छ?
1: अब यस्तो छ, अब यहाँले भन्नुभयो वास्तवमा यो हाम्रो परम्परागत खेतीका राम्रा अभ्यासहरू, परम्परागत कृषिका हाम्रो पूर्वजहरूले अप्नाउनु भएको वास्तवमा यो ऋग्वेद अथवा हाम्रो वैदिक शास्त्रहरू पनि अध्ययन गरियो भनेदेखि कृषि मूलम ही जीवनम भन्छ, कृषि नै जीवनको मूल आधार हो भनेर यसरी भनेको हुन्छ होइन। अनि अझै भन्दै भने यो अब धानको ऊ पनि आइरहेको छ होइन, भोलि धान दिवस पनि हो होइन 15 गते। अनि यो अन्नम ही धान्य सञ्जातम धान्यम कृष्ण विना छ तस्मात् सर्व परित्यज्य कृषि यत्नै नै कारयत भन्छ। अनि वास्तवमा यो कृषि कर्मलाई चाहिँ अरू कर्म छोडेर भए पनि कृषि कर्म नछोड्नु है, कृषि कर्म चाहिँ गरिराख्नुपर्छ, बचाइराख्नुपर्छ होइन। हाम्रो खाद्यान्नको प्रमुख स्रोत हो भनेर हाम्रो शास्त्रहरूले पनि हामीलाई निर्देशित गरेका छन् र हाम्रा पूर्वजहरूले पनि वास्तवमा कृषिलाई अहिलेसम्म बिउ बचाउने कुराहरू, रैथाने कृषिका कुराहरू, रैथाने बिउ बचाउने कुराहरू, पर्यावरण बचाउने कुराहरू होइन, अनि माटोमा एकीकृत खाद्य तत्व व्यवस्थापनका कुराहरू, गोठेमल व्यवस्थापनका कुराहरू होइन, यस्ता कुराहरूबाट चाहिँ पहिला परम्परा कृषिका यो राम्रा अभ्यासहरू थिए होइन, हाम्रा पूर्वजहरूले अपनाउँदै आउनुभएको राम्रा अभ्यास थिए। र अहिले चाहिँ कता कता त्यो चाहिँ ती राम्रा अभ्यासहरूलाई हामीले यो आधुनिकरणको नाममा कतै छोड्दै गएको त होइन भनेर एउटा प्रश्न चिन्ह पनि खडा भएको छ। र मैले पछिल्लो समय चाहिँ ठिक छ, नयाँ हामीले पूर्वजहरूले गर्नुभएको कार्यमा इटा थप्ने काम त हामीले गर्नु पर्यो होइन, तर चाहिँ यो राम्रा अभ्यासहरूलाई पनि हामीले अँगार्नुपर्छ है, त्यसलाई पनि अङ्गीकार गर्नुपर्छ भनेर त्यो अभियानमा लागेको छु। र मैले विभिन्न आर्टिकलहरू होइन जर्नलहरूमा अथवा पुस्तकहरूमा अस्ति भर्खर पनि लुम्बिनी विश्वविद्यालयबाट एउटा पुस्तक प्रकाशन भएको थियो, त्यसमा पनि मैले यस्तै सम्बन्धमा लेख रचनाहरू लेखेको थिएँ। र मेरा प्रस्तुतिहरू पनि अहिले पछिल्लो समय चाहिँ परम्परागत कृषिका ऋषि पद्धतिका कृषि पद्धतिका राम्रा अभ्यासहरू छ अहिलेको आधुनिक कृषि पद्धतिसँग जोडेर लाने, यसलाई छोड्ने भन्ने खोजेको होइन, जोडेर लाएर पर्यावरणलाई बचाउने, कृषिलाई बचाउने, यो धरती माता होइन, माता भूमि पुत्र अहम् पृथ्व्या भन्छ, यो धरती मालाई माताको रूपमा लिन्छ, यो धरती मातालाई बचाउने, यहाँको माटोलाई बचाउने यो अभियानमा पनि म लागेको छु।
0: सर यो यति राम्रो अभ्यास हुँदा हुँदै पनि अहिले चटक्क छोडे जस्तो देखिन्छ कि सर, म यसो वरपर हेर्छु होइन, पहिला हामी आफैले घाँस काट्ने, वस्तु भाव चढाउने अथवा ल्याएर दिने होइन, अहिले कति चौरहरू वरपर बाटोको छेउछाउमा घाँस मजाले बढिरहेछ, त्यहाँ काट्ने कोही पनि छैन, वस्तु चलाउन पनि छोडिसके, अब यो त सहरी एरिया होइन, त्यहाँ सुधार गर्नुपर्ने केही कुरा थिए कि हामीले कुरै नबुझिकन छोड्यौं कि के भएको छ
1: यसमा? यसो छ, अब कतिपय कुराहरू यो समय सापेक्ष परिवर्तन हुँदै जाने कुराहरू छ, यहाँ मात्रै नभएर यो वर्ल्ड वाइजै होइन संसारै भरि रहन्छन्। अब तथापि अब यहाँले भन्नुभयो जस्तै अब चरन क्षेत्रका कुराहरू, अब अहिले अलिकति यो पशुपालन यो अध्ययन अनुसन्धानले देखाएको छ, यो पशुपालन अलिकति महँगो हुनको कारण चाहिँ हामीले यो चराउने चरन क्षेत्रको अलिकति व्यवस्थापन राम्रो नगर्ने र हामीले स्टल फिडिङ भन्छौँ अनि त्यही नै लगाएर कुराउने चापड दानामा आधारित भएको कारणले अलिकति महँगो भयो कि होइन, अथवा चाहिँ पशुपालन चाहिँ जुन हिसाबले अगाडि बढ्न पर्ने हो त्यो बन्न सकेन कि भन्ने पनि छ। अब त्यस कारणले गर्दा अलिकति यो चरन क्षेत्रको व्यवस्थापनमा स्थानीय सरकारले पनि होइन त्यो कतिपय कुराहरू यो खाली जग्गाहरूको व्यवस्थापन गर्ने चरन क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा चाहिँ कानून अथवा संविधान अथवा स्थानीय सरकारको पनि रहेको छ, त्यस कारणले स्थानीय सरकारले पनि यस्तो कुरालाई अलिकति व्यवस्थापन गर्ने र अनि हामीले पनि कृषि कर्मीहरूले पनि अथवा हाम्रा जस्तो अफिसहरूले कार्यालयले पनि अलिकति चरणमा आधारित कृषिको लागि होइन प्रवर्तन गर्ने पशुपालनलाई त्यही किसिमको व्यवस्थापन गर्ने गरे सकियो भनेदेखि केही न केही यसमा चाहिँ हामीले थप सफलता हासिल गर्न सकिन्छ।
0: हजुर, अहिले पनि कायम रहेका प्रमुख परम्परागत खेती प्रणालीहरू गण्डकी प्रदेशमा कुन कुन हुन्छ?
1: अहिले पनि अझै पनि के छ भन्नाले भने जस्तै यहाँलाई म एकजना हाम्रो उदाहरणहरू दिन्छु, अझै पनि कायम रहेका जस्तै यो रैखाने बिउहरू हाम्रा स्थानीय जातका बिउहरू होइन एकदम लोपोन्मुख अवस्थामा पुगेका छन् कतिपय अवस्थामा, त्यस कारणले गर्दा अहिले पनि त्यो काम रहेका चाहिँ अब यो कम्युनिटी सिड ब्याङ्क भन्छौँ हामीले, जसमा चाहिँ समुदायले नै त्यो बिउहरू बचाइराख्ने कि अथवा उहाँहरूले बिउ साटासाट गर्ने, मसँग एक थरीको बिउ छ, अर्को समुदायको अर्कोसँग किसानसँग अर्को थरीको बिउ छ भने बिउ साटासाट गर्ने होइन, यस्ता कुराहरू त्यो बिउलाई बचाउने कुराहरू एउटा राम्रो अभ्यास यो भयो। अर्को चाहिँ यो माटोलाई बचाउनको लागि होइन अनि बचाउनको लागि जुन पशुपालन होइन घाँसमा आधारित चरीकरणको कुराहरू र अनि गोठेमलको व्यवस्थापन गरेर मलहरू गोठेमल चाहिँ व्यवस्थापन गरेर माटोमा हाल्ने, यसले गर्दाखेरि परङ्गारी पदार्थको मात्रा माटोमा राम्रो बढाउँछ होइन, अब यी कुरा पनि राम्रो अभ्यासहरू छन्। अनि कतिपय अवस्थामा तपाईँको यो रोग किरा लाग्यो भनेदेखि अब यहाँले सुन्नुभएको भने होला झोलमोलको प्रयोग गर्ने होइन, तितेपातीको प्रयोग गर्ने, अनि कति लाइ लायो भने खरानीको प्रयोग गर्ने, अब यस्ता कुराहरू छन्। अब यो पनि परम्परागत कृषिका चाहिँ राम्रा अभ्यासहरू हुन् जसले चाहिँ यो पर्यावरणलाई बचाउनको लागि सहायता गर्छ। अनि त्यसपछि गएर एकीकृत खाद्य तत्व होइन एकीकृत रोग किरा व्यवस्थापनका कुराहरू यो चाहिँ परम्परागत कृषिका राम्रा अभ्यासहरू हुन्। अनि त्यसपछि गएर अझै पनि गाउँघरमा हेऱ्यो भनेदेखि आफ्नै गाउँघरमा उत्पादन हुन सक्ने अथवा गाउँहरूबाटै लिन सकिने होइन, जस्तै प्लास्टिक घरै बनाउनु पर्यो भने पनि गाउँहरूकै बाँसका प्रयोग गर्ने होइन, छापा लाउनु पर्यो भनेदेखि गाउँहरूकै स्याउला पात पतिङ्गर प्रयोग गर्ने पर्ने, त्यसले गर्दाखेरि खर्च पनि एउटा घटाउने भयो। अर्को कुरो पात पतिङ्गर स्याउलाले चाहिँ के हुन्छ भन्दाखेरि त्यसमा कुहिएर मलको पनि काम गर्ने भयो भनेदेखि यी राम्रा अभ्यासहरू छन्। बिउ बचाउने कुराहरू, माटो बचाउने कुराहरू, पर्यावरण बचाउने कुराहरू, मानव स्वास्थ्य बचाउने कुराहरू, वास्तवमा यो हाम्रो परम्परागत कृषिमा यो राम्रो अभ्यासहरू हुन्छन्। यो चाहिँ कहिले पनि पुरानो आधुनिक आयो भन्दामा यी कुरालाई छोड्नु हुँदैन र भन्ने चाहिँ यो वास्तवमा यो पछिल्लो समय एवारनेस र जनचेतना पनि विस्तार गरेको छ र हामीहरूको कार्यक्रमले पनि अलि यो जनचेतनाका कार्यक्रमहरू पनि यस सम्बन्धी पनि ल्याइरहेका छौँ।
0: हजुर सर, यो बीचमा यो कृषि क्षेत्रको विज्ञता म होइन होइन, त्यस कारणले कन्फ्युज पनि भएको हुन्छु हुन सक्छु। बीचमा चाहिँ सर केही वर्ष अगाडि हामीले हाइब्रिडको नाममा चाहिँ एकदमै धेरै उत्पादन धेरै हुन्छ भनेर धेरै चिजहरू हाइब्रिड बिउहरू होइन हाइब्रिड उत्पादन गर्नुपर्छ, ए बोडी त एक मिटरको फल्छ अरे भन्दै थिए, हाम्रो रैथानेलाई बचाउन अलिक कम गऱ्यौँ कि अहिले बिस्तारै फेरि रैथाने हुनुपर्छ भन्ने खालको त्यो आएको छ कि सर हरेक व्यक्तिको मनमा मस्तिष्कमा भनौँ न। करेला पनि पहिला त्यो भुटेर हामी खाने चलन छ नि त, एकदमै मजाले पाक्ने के, अब अहिलेको त्यो ठुलो ठुलो करेलाहरू हुन्छ खासै त्यसको स्वाद चाहिँ होइन पहिलाको जस्तो छैन कि होइन, यसले गर्दाखेरि सर रैथाने बाली स्थानीय
1: बिउको संरक्षण चाहिँ किन आवश्यक छ? यसो छ, अब कस्तो भन्नुहोला भने यहाँले भन्नुभएको कुरा एकदम सही कुरा हो। अब कतिपय अवस्थामा हामीले हाइब्रिडको नाममा अथवा चाहिँ बाहिरबाट बिउ ल्याउने नाममा हाम्रा रैखाने बालीहरू रैखाने बिउहरूलाई होइन यसलाई रिप्लेस गर्ने अथवा यसको चाहिँ प्रवर्धन गर्न नसक्ने बचाउनै नसक्ने हो कि भन्ने अवस्था पनि हामीलाई सिर्जना भएको थियो। तर यो पछिल्लो समय चाहिँ फेरि होइन, अब रैखाने बिउहरू अब खानामा पनि हेर्नुहुन्छ भने साँच्चै यसलाई एकदम टेस्टी छ कि हाम्रो रैथाने जातको बालीहरू खानामा पनि मिठो छ। अनि रैथाने जातका बिउहरू के छ बालीहरू के छ भन्नुहोला भने अलिकति त्यसले रुखो सुखो जमिनमा पनि रुखो सुखो वातावरणमा हुन्छ, तपाईँको हाइब्रिडहरू हाइब्रिड बिउहरू चाहिँ त्यसलाई ल्याउनु त्यही किसिमको मल र पानी दिन सकिएन भने त्यसको उत्पादन हुँदैन। अनि त्यस तरिकाले हाम्रो अर्को रैथाने जातको बालीहरूको विशेषता के हो भनेदेखि रुख किराको प्रकोप पनि कम हुन्छ होइन, त्यसै कारणले गर्दाखेरि पनि हामीले यसलाई बचाउनु पर्ने छ। र एउटै कुरो महत्वपूर्ण कुरो के हो भनेदेखि अलिकति उत्पादनको हिसाबले उत्पादकत्व हिसाबले चाहिँ हाइब्रिड भन्दा रैथाने बालीहरूको उत्पादन अलिकति थोरै कम छ होइन। अब हाम्रो अध्ययन अनुसन्धानले के गर्न पर्यो त, अब नार्क छ नि नेपाल कृषि अनुसन्धान परिषद छ, विश्वविद्यालयहरू छ अथवा सरकारी निकायहरू छ, अनि यसमा चाहिँ के हो भनेदेखि अब यसैलाई त्यसलाई बचाउनको लागि अध्ययन गर्न पर्यो, अनुसन्धान गर्न पर्यो रैथाने बालीलाई। अनि त्यसपछि गएर यो जिन ब्याङ्क पनि छ काठमाडौँमा होइन, अनि त्यो जिन ब्याङ्कमा पनि अहिले चाहिँ 12,000 भन्दा बढीको भन्ने छ, अझै यो अपडेट हुनमा बाँकी छ होइन। अनि त्यस कारणले गर्दा त्यसको बिउ चाहिँ त्यहाँ बचाउट गरेर राखेको छ, तर कम्युनिटी सिड ब्याङ्क यसरी चाहिँ यसमा पनि बिउको संरक्षणका कुराहरू छ। यी कारणले गर्दाखेरि हाम्रो रैथाने जातका बालीहरू रैथाने बिउहरू बचाउनु पर्ने चाहिँ अत्यन्त आवश्यकता छ। र अब महत्वपूर्ण कुरा चाहिँ अहिले मैले भनिसकेँ, यसलाई चाहिँ मार्केटसँग लिङ्क गर्न पर्यो, त्यो चाहिँ महत्वपूर्ण कुरा हो।
0: अहिले जस्तै सर यो कृषि परम्परागत कृषि ज्ञान नयाँ पुस्तालाई चाहिँ हस्तान्तरण गर्नको लागि केही प्रयासहरू भइरहेका
1: होइन छन् भएको छ। अब विस्तारै कस्तो हुनाला भने परम्परागत कृषिका राम्रा अभ्यासहरू जस्तै अहिले पछिल्लो समय अब यो नेपाल सरकारले पनि तपाईँको यो पर्यावरणीय कृषि भनेर यसरी ल्याइरहेको छ होइन, अनि यसको चाहिँ अध्ययन भनी भएको छ, थोरै अनुसन्धानी भएको छ, थप अध्ययन अनुसन्धान त बाँकी छ। अब यसको अवधारणा पत्र तयार भएर होइन अब यसलाई चाहिँ अब सरकारी स्तरबाटै यसलाई एप्रुभ गरेर लागू गर्ने कन्डिसन अवस्थामा छौँ। अब पर्यावरणीय कृषि भन्नाले चाहिँ राम्रा उसका हाम्रो परम्परागत कृषिका राम्रा अभ्यासहरूलाई नछोडिकन अहिलेका आधुनिकलाई कसरी इन्ट्रिगेसन गर्ने, कसरी त्यसलाई संयोजन गरेर अगाडि बढ्ने भन्ने कुराहरू पर्यावरणीय कृषि भन्ने इकोलोजिकल एग्रिकल्चर भन्नुहुन्छ। त्यस्तै गरेर म आफैले पनि यहाँले पनि थोरै कुरा उब्जाउनु भएको थियो, यो म पनि आफैले पनि वैदिक कृषि पद्धति ऋषि कृषि पद्धति भनेर एउटा अभियानकै रूपमा होइन यसलाई चाहिँ एकदम अगाडि बढाइरहेको छु। अनि त्यसपछि गएर यो सरकारी उबाट पनि यो पछिल्लो समयमा चाहिँ अब हुन त रासायनिक मलमा अलिकति अहिले अन्तर्राष्ट्रिय बजार मूल्य बढेर पनि होला, रासायनिक मलमा फेरि होइन ठुलै मात्रामा बजेट छुट्याइएको छ सरकारी सेवा उबाट, तैपनि अब यो ढैँचा धैंचाको प्रयोग गर्नुहोस्, कृषि बालीमा धैंचाको प्रयोग होइन, धैंचाको प्रयोगबाट परङ्गारी पदार्थको मात्रा हुन्छ र अलि सस्तो पनि हुन्छ। त्यसपछि गोठे मलको प्रयोग होइन प्रवर्धन भइरहेको प्रवर्धनको लागि कार्यक्रमहरू छन्, अनि गडौला मल प्रवर्धनको लागि गडौले मल प्रवर्धनको लागि कार्यक्रमहरू छन्। त्यसपछि गएर यो पछिल्लो समय चाहिँ होइन यो जंगल अथवा कम्युनिटी फरेस्ट सामुदायिक वनबाट फाटफटिङहरू बटुल्ने त्यसलाई प्रङ्गारी मल बनाउने र त्यसलाई प्रङ्गारी मल बनाएर होइन त्यस बारीमा हाल्ने यो पनि अलिकति त्यो हिसाबले पनि अगाडि बढ़िरहेको छ। र सरकारले पनि अथवा आफ्नो सेवाहरू मार्फत होइन प्रचार प्रसार उसमा चाहिँ अस्ति भर्खरै पनि संघको कृषि होइन मन्त्रालयद्वारा अहिले नाम चाहिँ कृषि वन तथा पर्यावरण मन्त्रालय भएको छ, अनि उहाँहरूले चाहिँ यो पछिल्लो समय चाहिँ धैंचाको प्रयोग अथवा अन्य रासायनिक मलको विकल्पहरूको प्रयोगको बारेमा पनि प्रचार प्रसार गर्नुभएको छ होइन, त्यहाँको उसमा पनि देखेको थियो लेटरहरूमा पनि। अनि त्यस कारणले गर्दा गण्डकी प्रदेश सरकारले पनि अथवा स्थानीय तहबाट पनि अब यो तरिकाले जानुपर्छ है, हामीले पर्यावरण बचाउनुपर्छ भनेर यो पर्यावरणीय कृषि इकोलोजिकल एग्रिकल्चर होइन अथवा मैले भने जस्तै वैदिक कृषि पद्धति ऋषि कृषि पद्धति अनि अब अहिले बायोडाइनामिक फार्मिङ भनेर पनि यसो आएको छ पर्माकल्चर जे पनि यिनीहरूमा एकदम अनन्यासित सम्बन्ध छ, नदी नजिका हुन् होइन, र हाम्रो पूर्वजहरूले अप्नाउँदै आउनु भएको छ ऋषि कृषि पद्धति हो, यो चाहिँ यसका राम्रो अभ्यासहरू छन्।
0: हजुर सर, यो के जस्तै वैदिक कृषि पद्धति र प्राङ्गारिक कृषि पद्धति चाहिँ एउटै मिल्दो हो कि?
1: यिनीहरू चाहिँ हो अब हामीले अझै सुरुमा भन्दाखेरि चाहिँ हाम्रो वैदिक कृषि पद्धति ऋषि कृषि पद्धति भनेरै हामीले यसलाई भन्छौँ। अब प्राङ्गारिक कृषि पद्धति चाहिँ यो नजिक नजिकै हो होइन, यसले चाहिँ वैदिक कृषि पद्धति ठ्याक्कै त्यो शब्दवाली नभए पनि होइन प्र प्लस अङ्गारा प्लस इक यो पनि एउटा संस्कृत शब्दै हो होइन, अनि यो यसमा पनि मिल्दोजुल्दै छ र कतिपय कुराहरूमा परङ्गारी कृषि पद्धतिमा अब रसायनको प्रयोग नगर्ने कुराहरू होइन यस्ता कुराहरू चाहिँ मा अलिकति जोड उ छ भनेदेखि वैदिक कृषि पद्धतिमा त्यो मात्रै नभएर स्थानीय स्तरमा उत्पादन भएका होइन कृषि बालीहरू अथवा त्यहाँ इनपुटहरू जुन रासायनिक मलदेखि लिएर होइन रासायनिक मलको कुरा होइन कि प्राङ्गारिक मलको कुराहरूदेखि लिएर त्यस्ता कुरालाई स्थानीय रूपले उत्पादन भएका चिजहरूको प्रयोग गरौँ भन्ने कुराहरू एउटा छ। अझै ऋषि कृषि वैदिक कृषि पद्धतिको अझै यसको भन्दा नि अझै उचो छ कि यसमा चाहिँ मन्त्र शक्तिका कुरा त्यो अहिले अब अध्ययन अनुसन्धानको विषय हो, मैले अहिले थप कुरा गर्न सक्दिनँ होइन, यो अध्ययन गर्नुपर्नेछ अनुसन्धान गर्नुपरेको छ। मन्त्र शक्तिका कुराहरू पनि छन् कि होइन, माटोलाई गर्ने कुन बेला लगाउने अनि त्यसपछि गएर यो सूर्यको होइन सूर्य चन्द्रको नक्षत्रको आधारमा जस्तै हाम्रो पूर्णिमामा होइन खेतीपाली पूर्णिमामा नजोत्ने औँसीमा नजोत्ने भन्ने चलन छ होइन, त्यसपछि गएर अझै के कुरो आइरहेछ पछिल्लो समय भन्दाखेरि हामीले कुन बेला भकारीमा धान थन्काउँदाखेरि रोग किराको प्रकोप कम लाग्छ त पुत्ला यस्तो होइन घुनहरू कम लाग्छ भन्ने कुरो पनि वैदिक कृषि पद्धतिमा छ। परङ्गारी कुरा परङ्गारी कृषि पद्धति यो कुराहरूलाई त्यति छुँदैन होइन भेट्दैन, तर त्यस कारण योभन्दा पनि अझै अध्ययन अनुसन्धान गरियो भनेदेखि वैदिक कृषि पद्धति चाहिँ अझै माथिल्लो लेभलको छ कि ग्रह नक्षत्रको कुराहरूदेखि कुन बारमा होइन बिउ लगाउने कुन बारमा चाहिँ मुठी लिने कुन बारमा धान काट्ने कुन बेला भकारीमा राख्ने यो गर्दाखेरि चाहिँ कस्तो अवस्था हुन्छ भन्ने यो सबै कुराहरू चाहिँ हाम्रो पूर्वजहरूले अहिले पनि हामीले त्यो हाम्रो पुरानो पात्रोहरू हेऱ्यो भनेदेखि त्यसमा अझै पनि होइन बारी लगाउने बेला मुहूर्त अनि त्यसपछि पानी पर्ने मुहूर्त अनि धान काट्ने मुहूर्त मैले यसरी लेखेको छ। यसलाई चाहिँ अहिले मैले थप ठ्याक्कै यही भन्न सक्दिनँ, यसलाई चाहिँ थप अध्ययन अनुसन्धान गर्नु पर्यो, यसबारेमा पनि सरकारले बजेट छुट्याएर कार्यक्रम बनाएर होइन अध्ययन गर्नु पर्यो भन्ने चाहिँ मलाई लाग्छ।
0: यो भनौँ न यो त हाम्रा सम्पत्ति हुन् कि होइन, हामीलाई ती जुन पुराना पद्धतिहरू छ त्यसलाई बचाइराख्न अथवा नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि आवश्यक हुन्छ। त्यसले चाहिँ मानवीय जीवनदेखि लिएर वातावरणीय जुन प्रकोप अहिले पछिल्लो समयमा वातावरणीय प्रदूषण पनि विषादीयुक्त जीवन हामी शैली अपनाइरहेका छौँ यसलाई न्यूनीकरण गर्न अवश्य सकिन्छ। अब त्यसैमा आउँछ यो विषादी रासायनिक विषादीको प्रयोग अथवा यसलाई चाहिँ न्यूनीकरण गर्न सक्ने केही देख्नुहुन्छ अहिले अभ्यास भएका सकिन्छ?
1: अब यो अहिले चाहिँ पछिल्लो समय मिडियाहरूमा नै हेर्नुहोस् आएको छ होइन, यो अध्ययन अनुसन्धानबाट पनि कतिपय कुराहरू आइरहेको छ, यो रासायनिकको प्रयोगले होइन रासायनिक मल अनि त्यसपछि रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर गरेको पर्यावरणमा असर गरेको हेर्नुहोस्। पहिला पहिला खोला नालामा अथवा खुल्सीहरूमा त्यो माछाहरू देखिन्थे नि, माछाहरू देखिन छोडेका छन् अहिले तिनीहरू, किनभने रासायनिकको प्रयोगले गर्दाखेरि उनीहरूको वृद्धि विकासमा उनीहरूको प्रजनन उसमा चाहिँ नाश भयो नोक्सान पर्यो। अनि त्यसपछि गएर यो मानवमा पनि हेर्नुहोस् क्यान्सर लगायतको विभिन्न रोगहरूको चाहिँ विषादीको अत्याधिक प्रयोग विषादीको प्रयोग बारीमा प्रयोग गर्ने विषादी भनेको तरकारी होइन अनि फलफुलहरू यसरी भित्रिने र वास्तवमा अझै विशेष गरी इन्डियाबाट पनि कतिपय अवस्था विषालीहालेका फलफुलहरू भित्रेर क्वारेन्टाइनमा त्यो बोर्डरमा रोकियो भनेको पनि यहाँले सुन्नुभएको होला, कतिपय अवस्थामा भित्रिरहेका पनि छन् होइन। अब यो त्यस कारणले गर्दा यसको न्यूनीकरण गर्न हामीले सकिन्छ र न्यूनीकरणको लागि अहिले भएका प्रयासहरूमा जुन यहाँले चासो व्यक्त गर्नुभयो असाध्यै महत्वपूर्ण विषय हो, यो जन सरकारको विषय पनि हो होइन। यसको लागि चाहिँ हामीले सबभन्दा सचेत के हुन पर्यो भन्दाखेरि हामीले चाहिँ विषादी कृषकहरूले पनि रासायनिक विषादीको सकेसम्म कम प्रयोग गर्ने गर्नै परे पनि के हुन्छ भन्नुहोला भने सुरक्षित तरिकाले होइन, सुरक्षित तरिकाले र प्राविधिकको सल्लाह बमदिन, किसानहरूलाई सल्लाह हो यो मेरो, प्राविधिकको सल्लाह बमदिनको अलिकति यो वातावरणलाई असर कम गर्ने, मानव स्वास्थ्यलाई असर कम गर्ने त्यस्ता किसिमको विषादीहरू पनि छन्। कतिपय अवस्थाहरू रोगहरू किराहरू व्यवस्थापनको लागि निमबाट बनेका हाम्रो जडीबुटीजन्य विषादीहरू पनि अहिले बजारमा उपलब्ध छन् होइन, तिनीहरूको प्रयोग गर्ने र अनि एकीकृत रोग किराको व्यवस्थापन गर्ने गरियो भनेदेखि यो रोग किराको अथवा चाहिँ अहिलेको यस्तो यो न्यूनीकरण गर्न सकिन्छ, विषादीको प्रयोगको न्यूनीकरण गर्न सकिन्छ र सबभन्दा चाहिँ यथासम्भव रासायनिक विषादीको प्रयोग नगर्ने गर्नै पर्ने अवस्था आएमा प्राविधिकको सल्लाह बमोजिम अत्यन्त होइन वातावरणलाई प्रदूषण कम गर्ने खालका होइन जडीबुटी जन्य विषादीहरू, निमबाट बनेका विषादीहरू अथवा चाहिँ यस्ता प्रयोग गर्नको लागि चाहिँ मैले कृषकहरूलाई होइन सल्लाह दिन्छु।
0: हजुर, पक्कै पनि कृषकले कतिपय ठाउँमा त यस्तो पनि सुनियो कि हामीले चाहिँ त्यो आफूले खाने छुट्टै लगाउने होइन अनि बिक्री वितरण गर्नेमा चाहिँ बढी होइन यो विषादी हालेको पनि सुनियो, तर तपाईँहरूले बुझ्नुपर्ने कुरा त्यो विषादी तपाईँले छर्कदाखेरि पनि तपाईँ कति सुरक्षित भएर विषादी हाल्दै हुनुहुन्छ, त्यसले पनि खाएर मात्रै होइन कि त्यो त्यसले पनि असर गर्छ किसानहरूले यो बुझ्नुपर्ने प्रसङ्ग छ सर। जस्तै हामीले यो परम्परागत कृषि ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्न, यो परम्पराको संरक्षण गर्न अघि सरले थोरै प्रसङ्ग त ल्याउनु भयो, स्थानीय सरकारको भूमिका, प्रदेश सरकारको भूमिका र जनसमुदायको भूमिका चाहिँ के छ सर?
1: यसमा यस्तो छ, अब सरकारी भूमिका के हुनु पर्यो भनेदेखि अब अलिकति जनचेतनाका कार्यक्रमहरू, ट्रेनिङ प्रोग्रामहरू त्यो ल्याउन पर्यो। जस्तै अहिले मैले भने अब प्रत्येक उसले स्थानीय तहले पनि अब तालिमका कार्यक्रमहरू आएर यो एकीकृत तरिकाले शत्रु जीव व्यवस्थापन जुन आइपिएम पद्धति भनेर भन्छौँ, इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट, यस्ता प्रोग्रामहरू ल्याउन पर्यो र जसले चाहिँ अलि अब अलिकति यो बजारीकरणको कुरा पनि हुँदोरहेछ होइन, कहिलेकाहीँ अब आइपिएम पद्धति अथवा अर्ग्यानिकबाट उत्पादन गयो अनि त्यसपछि अरू विषादी हालेको पनि गयो, अब मार्केटमा जाँदाखेरि उस्तै मूल्य पाइयो भने त ऊ भएन नि। त्यस कारणले गर्दा सरकारले चाहिँ अलिकति यो अब पहल पनि थोरै पहल अथवा सहयोग चाहिँ जुन अर्ग्यानिक कृषि पद्धतिबाट उत्पादन भएका चिजहरूलाई प्रमाणीकरण गर्ने अथवा चाहिँ कम्तीमा चाहिँ यो अर्ग्यानिक तरिकाले उत्पादन गरिएको छ है अथवा विषादीको कम प्रयोग गरिएको छ है भनेर चाहिँ सरकारले त्यसलाई ट्याग लगाउने होइन अथवा त्यसलाई चाहिँ निरीक्षण गर्ने व्यवस्था गर्ने र त्यसपछि गएर अनि जनचेतनामा पनि होइन आम उपभोक्तामा पनि ल अलिकति विषादी न्यूनीकरण भएकोमा थोरै महँगो भए पनि यसको यसको यो असर ऊ छ है, तपाईँलाई असर कम छ, यसले चाहिँ मानव स्वास्थ्यलाई हानि गर्दैन, राम्रो छ यो स्वास्थ्यको लागि भन्दा त्यो किसिमको उहाँहरूलाई पनि थोरै बरु होइन अर्को नर्मल उसको छ भनेदेखि 10 रुपियाँ किलो छ भनेदेखि त्यसलाई 15 रुपियाँ हालेर सक्नु, मतलब यस्तो किसिमको जनचेतना भयो भने मान्छेमा कोही मान्छेमा त एफोर्डेबल क्यापासिटी अथवा क्रय शक्ति पनि भएका छन् नि त, त्यो गर्ने अनि त्यसपछि गएर कृषकहरूलाई चाहिँ मेन चाहिँ उहाँहरूलाई पनि आफूले प्रयोग नगर्ने मात्रै होइन, प्रयोग गर्दा विषादीको रासायनिक प्रयोग खाँदाखेरि मात्रै होइन नि त, झन् खाँदाखेरि भन्दा नि झन् विषादीको जस्तै रासायनिक प्रत्यक्ष रूपमा बारीमा हाल्छ प्रयोग गर्छ नि, उहाँहरूलाई एकदम असर गरिरहेको हुन्छ, यो कुरो उहाँहरूलाई पनि अलिअलि जनचेतना जगाउनु पर्ने कुरो छ। अब कतिपय यहाँले भन्नुभएको कुरा मैले पनि सुनेको छु, हुन त प्रत्यक्ष गएर यो थप अध्ययन अनुसन्धान त को विषय हो, तैपनि यसो सुन्नमा चाहिँ आउँछ आफूले प्रयोग आफूले खानेमा प्रयोग नगर्ने बाहिर बेच्नेमा गर्ने भने पनि कता कता सुन्नमा आएको छ, यस्तो चाहिँ हुनु हुँदैन भन्दा हामीले चाहिँ होइन यो चाहे प्रदेश सरकार होस्, चाहे स्थानीय तह होस्, चाहे संघीय सरकार होस् होइन, यसबारेमा चाहिँ जनचेतनाका कार्यक्रम अनि प्लस अनि यसलाई प्रवर्धनात्मक कार्यक्रमहरू ल्याउनुपर्छ।
0: हजुर, जति बेला हाम्रो आमा बुवाहरू होइन हजुरबुवा हजुरआमाहरूले सम्म कृषि गर्दाखेरि पनि त्यहाँ सत्यता थियो होइन, सत्यता त्यो विश्वास, दुधमा पानी मिसायो भने त पाप लाग्छ भन्ने एउटा परम्पराबाट हुर्केका हुन् हामी होइन। अब अहिले हामी त्यति बेला उहाँहरू कति सम्पन्न हुनुहुन्थ्यो विचारको

0: राम्रो उत्पादन गर्ने चाहिँ कोसिस गर्न चाहिँ जरुरी छ। हामी कार्यक्रमको अन्त्यमा छौँ सर, होइन? त्यो वैदिक कृषिको भूमिकालाई चाहिँ हामीले कसरी बुझ्न सक्छौँ?
1: अब वैदिक कृषिको भूमिकालाई कस्तो भनेदेखि, अहिले मैले भने यसले चाहिँ एक नम्बरमा चाहिँ परम्परागत कृषिका राम्रा अभ्यासहरूलाई अङ्गीकार गर्छ, होइन? अब यसलाई चाहिँ अहिले पनि अहिलेको आधुनिक कृषि पद्धतिमा पनि यो कुराहरू छोड्न मिल्दैन, जुन चाहिँ अहिले मैले भने पर्यावरणीय कृषिका कुराहरू, पर्यावरण बचाउने कुराहरू, होइन, अनि मानव स्वास्थ्य बचाउने कुराहरू, यो कुराहरू माटो बचाउने कुराहरू र रैथाने बिउहरू बचाउने कुराहरू, रैथाने बिउको उत्पादन र उत्पादकत्व बचाउने कुराहरू र यसको चाहिँ प्रवर्धन गर्ने, अध्ययन अनुसन्धानबाट प्रवर्धन गर्ने कुराहरू, यो चाहिँ वास्तवमा वैदिक कृषिको यो अध्ययनको यो कार्यक्षेत्र, यो क्षेत्र पर्छ। र अब यसलाई चाहिँ मैले भन्दै गरेको होइन, अहिले त विभिन्न विश्वविद्यालयहरूमा पनि यो अध्ययन सुरु भएको छ, होइन? काठमाडौँ विश्वविद्यालयमा पनि यसको पठन पाठन हुन्छ। शुरूआती अवस्थामा म काठमाडौँ सँदाखेरि गेस्ट लेक्चरको रूपमा मैले नै यो कोर्सहरू पढाउँथेँ। अहिले चाहिँ अब मधेस कृषि विश्वविद्यालयमा पनि यसको कोर्सहरू, होइन, बिस्तारै राख्ने टपिकहरू राख्न थालिएको छ। त्यसपछि गएर यो कृषि तथा वन विज्ञान विश्वविद्यालय पनि इकोलोजिकल एग्रिकल्चरभित्र वैदिक कृषि पद्धति, ऋषि कृषि पद्धतिका राम्रो अभ्यासहरू भनेर यसको चाहिँ पहल कदमी गर्ने, होइन, अब एउटा म पनि छु र हाम्रो एउटा टिम छ, होइन, र मैले पनि यसमा मैले नै वास्तवमा यो कुरालाई चाहिँ लिड गरेको छु र यो हाम्रा कार्यक्रमहरूमा पनि यी कुराहरू कुनै न कुनै रूपले शब्द यही नपर्ला, वैदिक कृषि पद्धति भनी नपर्ला, होइन, तर पारम्परिक कृषि पद्धतिको माध्यमबाट अनि त्यसपछि पर्यावरणीय कृषिको माध्यमद्वारा अब चाहिँ सुरुवाती भएको छ। विभिन्न सरकारहरूले, मतलब संघीय सरकारले, प्रदेश सरकारले र विभिन्न ठाउँमा स्थानीय सरकारले, स्थानीय तहमा पनि यो कुरालाई वास्तवमा अहिले भने शब्दावली फरक हुन सक्ला, तर यसको मेन प्रिन्सिपल, यसको भूमिकाको कुराहरूलाई चाहिँ यो सुरुवाती गर्न थालेको छ, बजेट तथा कार्यक्रममा पर्न थालेका छन्।
0: अहिले जिज्ञासा लागेको प्रसङ्ग, जस्तै त्यो किसान, परम्परागत कृषि अगाडि रहेको किसानसँग यति धेरै नलेज छ, होइन, हामीले त्यो सुन्ने, अरूले त भनौँ न, अब हामीलाई अलिकति जागरूक भयौँ र इच्छा लाग्छ सुन्न पनि। अब कतिपयलाई होइन, आधुनिकै ठिक छ, धेरै उत्पादन दिन्छ भन्ने खालको पनि होला, उहाँहरूको त्यो ज्ञानलाई चाहिँ कसरी पुस्तान्तरण गर्दै आमदानीको स्रोतहरू बढाउँदै आधुनिकसँग जोड्न सक्छ?
1: अब आधुनिक छ, अहिले मैले भने नि, अब जस्तै रैथाने बाली, होइन, कति बेलामा हेर्नुहोस्, नन्दिक प्रदेशमै हेर्नुभयो भनेदेखि हेर्नुहोस्, यहाँ चाहिँ कस्तो भने छिर्की मेके सिमी, तपाईँको उता म्यागदीतिर बागलुङतिर जानुभयो, होइन, माथि मुस्ताङतिर जानुभयो, यति मिठो सिमीहरू सिमी पाइन्छ, होइन, अनि त्यसपछि गएर हाम्रो यतैतिर पनि यो, होइन, लमजुङ तनहुँतिर हेर्नु भने त्यो मास छ नि, मेरो घर चितवन, होइन, हुन त हाम्रो पुर्खौली घर चाहिँ तनु हो, तर अहिले मेरो चाहिँ चितवन हो, अनि अब यहाँ यता हुने मास छ नि, यस्तो मिठो हुन्छ यो भेगको, होइन, त्यसपछि गएर सुन्तलाकै हेर्नुभयो भने एकदम विशिष्टीकृत गुण भएको सुन्तला चाहिँ यहाँ पाइन्छ गण्डकी प्रदेशमा, होइन, यस्ता, अनि त्यसपछि गएर अरू अरू पनि रहिथाने, होइन, जस्तै अब गाई बस्तुको कुरा गर्नुहुन्छ भने मुस्ताङमा चाहिँ लुलु गाईकै कुराहरू छन्, होइन, अनि त्यस्तै पहाडिया गाईको कुराहरू छन्। अब यिनीहरू चाहिँ हाम्रो एकदम सम्पदा हो। बाख्राको कुरा गर्नु भने खरी बाख्राको कुराहरू स्थानीय, होइन, यी सम्पदा हो। र यो सम्पदालाई चाहिँ कस्तो भन्दाखेरि, अब यसलाई चाहिँ थोरै अध्ययन अनुसन्धानबाट के हार्नु पर्यो भन्दाखेरि, यसरीको रैथाने बालीकै के हार्नु पर्यो, अहिले भइराखेको भन्दा अलिकति उत्पादन बढाउनु पर्यो, उत्पादन र उत्पादकत्व बढाउनु पर्यो। एउटा कुरो चाहिँ यसलाई उत्पादन, यसको चाहिँ उत्पादन अलिक कम छ, तैपनि राम्रो मूल्य पायो भने त किसानहरूले कन्टिन्यू गर्नुहुन्छ नि यसलाई, होइन, यसलाई निरन्तरता दिनुहुन्छ नि, तर यसलाई चाहिँ अर्को के गर्नु पर्यो, मार्केटसँग चाहिँ जोड दिनु पर्यो हामीले, होइन, जसले चाहिँ यसको चाहिँ गर्दाखेरि प्रवर्धन गर्न सकियोस्। जस्तै यहाँलाई उदाहरण दिन्छु, जुम्लाको मासी लान्छ नि, मासी यो चाहिँ एकदम प्रख्यात छ अहिले, होइन, यो चाहिँ मार्केटसँग लिङ्क भएको कारणले गर्दाखेरि यो त्यहाँको रैथाने बाली हो जुम्लाको, होइन, म कर्णाली प्रदेशमा पनि बसेर आएको सुर्खेतमा, अनि मार्केटसँग लिङ्क भएको कारणले गर्दाखेरि उहाँले उत्पादन गर्नुहुन्छ। त्यस कारणले अब सरकारी निकायले के गर्नु पर्यो, भूमिका के हुन्छ भन्ने यहाँको जिज्ञासामा, भूमिका त सरकारी निकायले चाहिँ यस्तो उत्पादनलाई चाहिँ मार्केटसँग अथवा बजारसँग लिङ्क गरिदिनु पर्यो, जोड दिनु पर्यो, ताकि किसानहरूले चाहिँ उहाँहरूलाई पनि मुनाफा होस् र मुनाफा भयो भने नै किसानहरूलाई त्यसलाई कन्टिन्यू गर्नुहुन्छ र अनि अध्ययन अनुसन्धान गर्ने निकायले पनि अहिले भइरहेको भन्दा अलिक धेरै फलित चाहिँ बनाउनु पर्छ, यो चाहिँ आवश्यक छ।
0: यो क्षेत्रमा चाहिँ जस्तै त्यो मार्केटसँग जोड्ने प्रसङ्ग आइरहँदाखेरि यति बेला हामी स्याउ खान्छौँ, एकदम बढी बिस्तारी छ अरे भन्ने सुनिरहेको हुन्छौँ नि त सर, होइन, अब भदौदेखि बिस्तारै हाम्रै स्याउहरू खान सुरु गर्छौँ, त्यो स्याउलाई हाम्रै मनाङ मुस्ताङ डोल्पाको जुम्लाको स्याउलाई अनि सुन्तला पनि हामी सिजनमा धेरै खाए, फागुनसम्म अथवा माघको अन्तिमसम्म त्यो सुन्तलालाई, सुन्तला स्याउलाई हामीले वर्षभरि खाने गरेर त्यस्तो खालको योजना होइन सरकारले यस्तो स्टोरेज गर्ने खालको त्यो प्रणाली हामी सुरु गरेको छैनौँ सर.
1: यस्तो छ, अब तपाईँको सम्बन्ध पहिलो त कुरो त के भन्नु भने

0: हामीले उत्पादन र उत्पादकत्व बढाउनु पर्यो, किनभने हाम्रो उत्पादनले वर्षभोरीलाई अहिले पुग्ने अवस्था अलिकति छैन अवस्था होइन। तैपनि यहाँले भन्नुभएको चाहिँ के हो भन्दाखेरि अब सिजनमा चाहिँ राम्रै उत्पादन हुन्छ, अब त्यसलाई चाहिँ हामीले अलिक स्टोर गर्ने, जस्तै अब स्यालको चाहिँ राम्रै सुरुवात भएको छ होइन, अब तैपनि अहिले मैले भने वर्षभरिलाई पुग्ने त हाम्रो क्षमता पुग्दैन होइन, उसलाई अब त्यसलाई स्टोर गरेर थोरै अब एक दुई महिना होइन पछिसम्म लगाएर सक्ने अवस्था छ होइन, त्यो सुरुवात पनि भएको छ। तर सुन्तलामा पनि तपाईँको विभिन्न स्टोर गर्ने होइन ऊ पनि छ, तर कोल्ड स्टोरमै गर्दाखेरि अहिले चाहिँ अलिकति त्यो अध्ययन अनुसन्धानको विषय रह्यो होइन, सुन्तला कोल्ड स्टोरमा गर्दाखेरि चाहिँ अलिकति ढुसीजन्य रोगहरू लाएर होइन त्यो बोक्रा अलिक पातलो भएको भन्ने पनि छ, र यसमा थप अध्ययन अनुसन्धान आवश्यक छ। तर यहाँले भन्नुभयो जस्तै सबभन्दा चाहिँ पहिला के गर्नु पर्यो भने उत्पादन र उत्पादकत्व बढाउने, पहिला भोल्युमै बढाउनु पर्यो कि, हामीले हाम्रो मात्रा नै बढाउनु पर्यो कि, त्यसपछि मात्रा बढाएपछि चाहिँ त्यसपछि गएर फेरि स्टोरमा राखेर त्यसलाई अलि पछिसम्म होइन, जस्तै बाहिरबाट अहिले स्याउ आयात भइरहेको छ, अहिले हामीले मार्केटमा खाने स्याउ भएको त सबै बाहिरबाट आएको होइन, चाइना लगायत विभिन्न देशहरूबाट आएको स्याउ हो, र बिस्तारै अब भदौपछि चाहिँ हाम्रो पनि आउँछ असोज कार्तिकतिर होइन, अनि त्यसलाई चाहिँ यो तरिकाद्वारा चाहिँ गर्न सकिन्छ, र केही सकारात्मक पहल पनि भएको छ होइन, तर त्यो चाहिँ अहिले यसो देख्दाखेरि चाहिँ अझै पर्याप्त चाहिँ छैन।
1: सर, कार्यक्रमको अन्त्यमा चाहिँ यो नेपाली कृषि परम्पराको संरक्षण प्रवर्धनका लागि आम नागरिक र किसानलाई चाहिँ हजुरको केही सन्देश छ?
0: यसो छ, अब त्यो परम्परागत कृषिका राम्रा अभ्यासहरूलाई जुन चाहिँ हाम्रो पूर्वजहरूले हामीलाई सिकाएर जानुभयो होइन, त्यो विरासत छ हाम्रो, जुन हाम्रो ऋषि कृषि पद्धतिको कुराहरू, वैदिक कृषि पद्धतिको कुराहरू, पर्यावरणीय कृषि पद्धतिको कुराहरू, यसलाई चाहिँ यहाँहरूले चाहिँ यथासम्भव चाहिँ अँगाल्नु होला, किनभने यहाँहरूकै स्वास्थ्यको लागि, माटो स्वास्थ्यको लागि भन्छौँ र आवश्यकता छ। अनि त्यसरी गरेर अर्को चाहिँ सरकारी निकायलाई पनि होइन, म आफै पनि सरकारी उसमा सेवामा छु र होइन सहसचिवको पदमा छु, अनि अहिले चाहिँ गण्डकी प्रदेश सरकार अन्तर्गतको कार्यालयमा प्रमुख रूपमा कार्यरत छु, र सरकारी निकायले पनि यस्तो कुराको प्रवर्धनको लागि आफ्नो वार्षिक होइन कार्यक्रम तथा बजेट चाहिँ छुट्याएर केही न केही यो यसका राम्रा अभ्यासहरूलाई प्रवर्धन गर्नुपर्छ भन्ने चाहिँ मेरो वास्तवमा यसमा रहेको छ, विचार रहेको छ।
1: हजुर सर, यो समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद।
0: ल हस्, यहाँहरूको यो रेडियो सफलता परिवारलाई पनि होइन, मलाई यो कृषिको बारेमा, परम्परागत कृषिको राम्रो अभ्यासको बारेमा होइन, वैदिक कृषिको बारेमा, ऋषि कृषिको बारेमा आफ्नो विचारहरू राख्ने अवसर दिनुभयो, यसको लागि यहाँहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्छु।
1: धेरै धेरै धन्यवाद छ सरलाई। कृषि व्यवसाय प्रवर्धन प्रशिक्षण तथा स्रोत केन्द्र गण्डकी प्रदेश कार्यालयका प्रमुख, वैदिक कृषि, ऋषि कृषि, जुन हाम्रो हजुरबुवाहरूले, हाम्रा पूर्वजहरूले अपनाउनु भएको थियो, केही देख्न र हामीले गर्न केही हामीले पनि पायौं, तर अहिले त्यो बिस्तारै हराउँदै गएको छ, यस क्षेत्रको अध्येता हुनुहुन्छ सर, सहसचिव वासुदेव काफ्रे सरसँग हामीले कुराकानी गर्यौं। कृषि हाम्रो जीवन हो, कृषिमै हामी माटोसँगै मिल्ने हो, यो कृषि पेसालाई पछिल्लो समयमा अझ अहिले त अलि बढी युवाहरू पनि लाग्दै आउनु भएकोले अलि कम भएको छ, नत्र अलि हेप्ने खालको कृषि पेसा भन्ने खालको थियो, त्यो होइन। कृषि पेसा गर्ने व्यक्ति कहिल्यै पनि भोको पनि हुँदैन, कहिल्यै पनि अभाव पनि हुँदैन, यो हामीले बुझ्न जरुरी छ भन्दै यो समयका लागि पुनः एकपटक सरलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथि लिएर आउने नै छौँ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्, शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9537325575।
5: आयो है मासू, ताजा ताजा मासू दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा 8 रत्नचोक प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960 दोस्तीटु मिट शप।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98460 41 081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: गाडी चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पे ढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811762983, 9855625855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
3: घरको लागि काठको जाल ढोका अर्डर गर्न समीक्षा काठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्साङ चौक, फोन नम्बर 0161541994, 5149185। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग, पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: खुशी जीवन स्वच्छ समाज खुलेर निकालौं हृदयको आवाज।
3: यो तपाईको आवाज,
2: यो हाम्रो आवाज,
3: हामी सबैको आवाज,
4: हृदयको आवाज।
3: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास
2: मन मुटुमा गुन्जी रहनेछ हृदयको आवाज
3: कार्यक्रम।
4: हृदयको आवाज।

0: खुशी जीवन स्वच्छ समाज फुलेर निकालौं हृदयको आवाज। नमस्कार, जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म कार्यक्रम संचालक शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्थाको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8:15 बजेदेखि आउने गर्दछ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौ। जीवन एउटा अनमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ। चाख्ने, नाप्ने र परखने काम हृदयले गर्छ। त्यसैले हामी सबैको हृदय खोल्न, पढ्न, बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने कार्यक्रम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। समाजमा काम गरिरहेका व्यक्तित्वहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा मस्त रमाइरहनु भएको छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वहरूको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाज मार्फत गर्दैछौ। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हाम्रो यस हृदयको आवाज अन्तर्गत लुकेका मोती कार्यक्रममा आजको अतिथि हुनुहुन्छ मैदानामा समूह पोखरा 16 प्रथम उपाध्यक्ष धार्मिक तथा सामाजिक व्यक्तित्व अमृता श्रेष्ठ। अमृताजी, यहाँलाई हाम्रो यस कार्यक्रममा स्वागत छ।
1: नमस्कार, धेरै धेरै धन्यवाद।
0: अब यहाँ धेरै ठाउँमा आबद्ध व्यक्तित्व हुनुहुन्छ, सामाजिक व्यक्तित्व हुनुहुन्छ। यी अहिलेका यो भइरहेको समयमा आजका दिनहरूमा यहाँ केमा व्यस्त हुनुहुन्छ?
1: म त अहिले चाहिँ एउटा हाउस वाइफको नाताले धेरै त घरमै व्यस्त त हुन्छु, तर मेरो सबभन्दा पहिलो प्राथमिकता चाहिँ आफ्नो आमा समूह। अहिले चाहिँ मैदान आमा समूहको प्रथम उपाध्यक्ष भएको नाताले नै आफ्नो आमा समूहलाई कसरी अगाडि बढाउने, कसरी सफल बनाउने भन्ने तर्फ चाहिँ ध्यान अक्सर छ मेरो।
0: हजुर, भनेपछि यिनै आमा समूहहरूका विभिन्न क्रियाकलापहरू र आफ्नो दैनिक दिनचर्यामा चाहिँ व्यस्त हुनुहुन्छ। यहाँ मैदान आमा समूहको अहिले प्रथम उपाध्यक्ष हुनुहुन्छ, अनि यो जुन आमा समूहमा हजुर चाहिँ कहिलेबाट आबद्ध हुनुभयो?
1: म चाहिँ हाम्रो संस्थापक अध्यक्ष त मेरो सासु आमा हुनुहुन्थ्यो,
0: हजुर।
1: अनि उहाँहरूले चाहिँ के भन्नुभयो भने अलि पछि पछि अब तिमीहरू जानुपर्छ, तिमीहरूले सिक्नुपर्छ, तिमीहरू अघि जानुपर्छ, बुहारीहरू पनि भनेर उहाँहरूले भन्नुभयो। र म 2056 सालबाट चाहिँ यस मैदान आमा समूहको सदस्य भएर अहिले चाहिँ आएर प्रथम उपाध्यक्ष भएको छु।
0: हजुर, त्यही त, अब 56 सालबाटै हजुर आबद्ध हुनुभयो भनेपछि त लामो यात्रा भयो।
1: धेरै लामो यात्रा छ
0: हजुर। अनि 56 सालमा यहाँ मैदान आमा समूहमा आबद्ध भएर आउँदा र अहिले आएर 83 सालसम्म आइपुग्दा मैदान आमा समूहले गरेका गतिविधिहरू र यहाँको त्यसमा रहेको भूमिकाको बारेमा केही हामीलाई पनि स्पष्ट पारिदिनुहुन्छ कि, अथवा यहाँलाई त्यो बीचको एउटा अनुभव सबै श्रोता सामु राख्नुहुन्छ कि?
1: हजुर, अब पहिला त एकदमै गाह्रो थियो आमा समूह जुटाउनु पनि होइन, अब अहिले चाहिँ हाम्रो समूहमा चाहिँ 125 हुनुभएको छ।
0: हजुर,
1: पहिला पहिला त अब सबैको घरमा धेरै काम हुने, अब खेतीपाती गर्ने होइन, गाई भैँसी हुने, सबैलाई आफ्नो घरको काम पनि सक्नुपर्ने र आमा समूहको कार्यक्रममा नै जानुपर्नु भएकोले अलि साह्रै गाह्रो हुन्थ्यो आफ्नो टाइम मिलाउनु नि है। म त खासै बिजी हुन्थेन घरमा, तर म चाहिँ पुग्थेँ, तर सबैलाई बोलाउँदै हिँड्नु पर्यो, सबैलाई मनाउनु पर्यो, भएको घरको परिवारलाई नि कुरा मिलाउनु पर्यो, मिलाउँदाखेरि अलिक गाह्रो हुन्थ्यो। अहिले चाहिँ अहिले त धेरै राम्रो भएको छ, सहज भएको छ, सबै बुझ्ने हुनुभएको छ। घरमा मान्छेहरू पनि अब आफ्नो परिवार हुन्छ नि, सबैजना बुझ्ने हुनुभएको छ, उहाँहरूलाई अगाडि बढाउनु पर्छ, आफ्नो परिवारलाई केही सिक्न दिनुपर्छ भन्ने सबैको धारणा भएकोले अहिले चाहिँ सजिलो भएको छ।
0: अहिले सजिलो भएको छ भनेपछि हाम्रो मैदान आमा समूहमा आबद्ध रहेर अगाडि बढ़िरहँदा यसले एउटा समाजमा कस्तो प्रभाव पारेको छ दिदीबहिनीहरूलाई, एउटा सामाजिक क्षेत्रमा अगाडि बढ़नको लागि भनौं, धार्मिक क्षेत्रमा हरेक क्रियाकलापहरूमा अगाडि बढ्नको लागि यो समूह भनौँ न यो संस्थाले कस्तो खालको प्रभाव पारेको यहाँलाई अनुभव छ?
1: यस मैदान आमा समूहले
0: हजुर
1: यस कास्की जिल्लामा जति पनि कार्यक्रमहरू छन्
0: हजुर
1: त्यसमा चिठी आयो भने निमन्त्रणा आयो भने हामी चाहिँ जतनी पुगेकै छौ भाग लिनलाई
0: हजुर
1: भाग लिन पुगेका छौ अब कतै अब रतौली कार्यक्रम आउँछ
0: हजुर
1: अनि कहिले अब कृष्ण अष्टमीमा धार्मिक कार्यक्रम पनि हुन्छ
0: हजुर
1: अनि त्यहाँ हामी पुगेकै हुन्छौँ र आफ्नो सकेको
0: हजुर
1: कार्यक्रमहरू देखाउँछौँ
0: हजुर
1: अनि हामी धेरै जस्तो धेरै ठाउँमा नै हामी फर्स्ट सेकेन्ड भएर आएका छौँ कि अनि हाम्रो समूहमा पनि धेरैजना आफ्ना लुकेका जस्तो कलाकारहरू गाउन सक्ने मान्छेहरू चाहिँ सक्षम हुनुहुन्छ त्यही भएर नै हामीले चाहिँ धेरै ठाउँमा भाग लिने गरेका छौँ र आफ्नो आमा समूहलाई नै हामीले धेरै ठाउँमा भाग लिने गरेको भएर यो मैदान आमा समूह हो भनेर हामीले चिनाउन सफल पनि भएका छौँ
0: हजुर एकदमै राम्रो यहाँ मैदान आमा समूह जुन पोखरा सोह्र बाटुले चौरमा एउटा सक्रिय संस्थाको रूपमा अगाडि बढ़िरहेको छ र यो सक्रिय संस्थामा यहाँहरू जस्ता धेरै सक्रिय दिदीबहिनीहरू विभिन्न प्रतिभा भएका दिदीबहिनीहरू अगाडि बढ़ेर यो मैदान आमा समूहलाई हाँकिरहनु भएको छ जसले गर्दा मैदान आमा समूह एउटा आमा समूहहरूको मध्येको उदाहरणीय समूह बनेर पनि अगाडि बढ़िरहेको छ र त्यस्तो एउटा ज्वलन्त एउटा प्रज्वलित समूहको उपाध्यक्ष भएर यहाँले जुन अहिले एउटा प्रथम उपाध्यक्षको भूमिका निभाइरहनु भएको छ र निभाइरहँदा यहाँले अघि नै भन्नुभयो पहिला र अहिलेमा चाहिँ धेरै फरक छ महिला दिदीबहिनीहरूको अवस्था भनेर र त्यसमा आबद्ध भइसकेपछि यहाँलाई आफ्नो पनि कस्तो लाग्यो हजुरलाई अब म पहिला 56 सालबाट अहिले 83 सालसम्म आइसकेँ होइन मेरो महिला दिदीबहिनीहरूको सम्बन्ध र उनीहरूसँग सामाजिक काम गर्न बाहिर निस्कँदाको हजुरको आफ्नो व्यक्तिगत अनुभव चाहिँ कस्तो छ
1: मेरो व्यक्तिगत अनुभवमा चाहिँ पहिला चाहिँ अब 56 सालबाट सुरु गरेको
0: हजुर
1: अलि गाह्रो थियो पहिला चाहिँ अब आफ्नो समूहलाई अब निरन्तरता दिन अगाडि बढाउनलाई
0: हजुर
1: अनि आफ्नो कोषमा नै केही अब पैसा जम्मा गर्नुपर्ने भयो आर्थिक बाटो पनि चाहियो त्यहीबाट कहिलेकाहीँ अब धार्मिक कार्यक्रममा माया ज्ञामा नै जानुपर्ने भएकोले होइन सहयोग गर्ने धेरै ठाउँमा हामीले सहयोग पनि गरेछौ अब जस्तै बाढी पीडित हुन्छन् अस्ति अर्मलामा नि गएको थियो नि त्यस्तै सहयोग गर्ने कार्यक्रममा धेरै ठाउँमा जानुपर्ने भएकोले त्यो आर्थिक संकलन गर्न नै हामी पहिला चाहिँ राति कुनै विदेशबाट आउनुभयो भने लाउरेहरू जस्तै उहाँको घरमा नाचगान गरेर हामीले आर्थिक संकलन गर्थ्यौं त्यहीबाट पनि हाम्रो यो मैदान आमासम्म चाहिँ धेरै आर्थिक संकलन गर्ने भएको भएर नै हामी बलियो छौँ आर्थिक संकलन
0: एकदमै
1: बलियो छ
0: हजुर आर्थिक पाटो त सबैभन्दा ठूलो पाटो भयो फेरि अहिले आमा समूहलाई जहाँ पनि सबैको आशाको केन्द्रबिन्दु भनेकै आमा समूहहरू हुनुहुन्छ
1: हजुर
0: त्यसो भएपछि धार्मिकमा नि सहयोग गर्नु पर्यो सामाजिक क्रियाकलाप पनि सहयोग गर्नु पर्यो भनेपछि यहाँको आर्थिक अवस्था चाहिँ मैदान आमा समूहको आर्थिक अवस्थाको पाटो राम्रो छ ए राम्रो छ त्यसमा सबै दिदीबहिनीहरू सक्रिय भएर त्यो आर्थिक पाटोलाई
1: बलियो बनाउँछौ हामीले विभिन्न कार्यक्रमहरू ल्याइराख्छौ हाम्रो आमा समूहको अब आर्थिकबाट त्यो कार्यक्रम पनि हामीले सफलतापूर्वक सञ्चालन गरेर राम्रो बनाएका छौँ
0: हजुर त्यसमा हजुरहरूले केही बचतका कार्यक्रमहरू अरू नयाँ केही कार्यक्रमहरू पनि गर्नुभएको छ कि आमा समूहद्वारा
1: हामीले गरेका छौँ अब एउटा सहकारी खोलेका छौँ सहकारी जस्तै महिनाको अब हामीले 125 जना छौँ महिनाको 200 उठाएर भए पनि हामीले अब कति जम्मा हुन्छ त्यसमा जम्मा भएको रकम कोही अब अलि पीड़ित व्यक्तिहरूलाई सस्तो ब्याजमा दिएर उहाँलाई सहयोग पनि गरेका छौँ
0: त्यो पनि कति राम्रो भयो कति वर्ष जति भयो हजुरहरूले यो कार्य सुरु गर्नुभएको
1: अहिले हाम्रो 6 वर्ष जति
0: 6 वर्ष भयो त्यो पनि अत्यन्तै राम्रो काम एउटा महिला दिदीबहिनीहरूको सक्रियता छँदैछ अनि आफ्नै आमा समूहको आर्थिक पाटोलाई दरो पनि बनाएर र फेरि महिला दिदीबहिनीहरूकै विकास र उत्थानका लागि यहाँहरूले फेरि एउटा भनौँ अब आधिकारिक सहकारी नभए पनि मासिक बचत गर्ने र जसलाई आवश्यकता छ अनि त्यो चाहिँ उहाँहरूलाई एउटा सस्तो ब्याज दरको
1: रूपमा
0: सञ्चालन गर्न दिने यो पनि अत्यन्तै राम्रो एउटा उदाहरण पनि हो जसरी मैदान आमा समूहहरूले आफ्नो यो कार्यलाई अगाडि बढाइरहनु भएको छ। यसरी नै अरु आमा समूहहरूले अरु दिदी बहिनीहरूले पनि एउटा आफ्नो संस्थालाई बलियो बनाउने पाटो त छँदैछ, त्यसको साथसाथै अरु त्यसमा आबद्ध दिदी बहिनीहरूको आर्थिक स्तर उन्नतिको लागि, उनीहरूको क्षमता अभिवृद्धिको लागि पनि यो आर्थिक पाटोलाई सबल बनाउँदै केही रकम जम्मा गर्ने र जसलाई आवश्यकता छ उसलाई सहुलियत दरमा दिने काम गरियो भने पनि संस्थाको साथसाथै व्यक्तिगत एउटा उत्थान हुने कुरा पनि हामीले महिला आमा समूहबाट सिक्न सक्छौ। हामी अत्यन्तै राम्रा कुराहरूमा आइरहेका छौं। अहिले त महिला आमा समूहमा प्रथम उपाध्यक्षको रूपमा कार्य गरिरहनु भएको छ, यसको साथसाथै यहाँ अरू विभिन्न कुन कुन संस्थाहरूमा पनि हजुर आबद्ध हुनुहुन्छ, त्यसको बारेमा नि मलाई केही भनिदिनुहुन्छ कि?
1: हजुर, म मैदान आमा समूहको प्रथम उपाध्यक्ष बाहेक पनि म हाम्रो यहाँ नेवाखलको सदस्य पनि छु।
0: हजुर,
1: अनि हाम्रो यो कालिका मन्दिर छ नजिकै, त्यहाँ नै भजन कीर्तन कार्यक्रम भइरहेको हुन्छ, त्यो कालिका भजन समूहको पनि म सदस्य छु।
0: हजुर,
1: र हाम्रो यो परोपकार म अलि धार्मिक व्यक्तित्व हुँदा र धार्मिक यो भगवान्प्रति अति आस्था भएको हुँदा, मलाई धर्मप्रति अति रुचि भएको हुँदा यो परोपकार महासंघको नै म साधारण सदस्य छु।
0: ए, धेरै चिजमा हुनुहुन्छ। अनि यिनीहरूको पनि कार्यक्रमहरू जस्तो हजुरले हजुर नेवाखलको पनि सदस्य अब परोपकार भन्नुभयो, अनि त्यसपछि आएर भजन कीर्तनको पनि सदस्य, अनि यसलाई हजुरले कसरी अब परिवार पनि छ यहाँको, त्यो पनि सफल परिवार छ, उहाँ एउटा सफल गृहिणी, सफल सामाजिक व्यक्तित्व, सबै चिजमा निपुण भएर एउटा परिवार र समाजलाई सन्तुलनमा राख्दै अगाडि बढ़िरहनु भएको व्यक्तित्व हुनुहुन्छ, त्यसकारण यहाँले यसरी घर परिवार र आफू एउटा आबद्ध भएको सब संस्थालाई कसरी सन्तुलन मिलाउँदै अगाडि बढ्नु भएको छ?
1: अब मिलाउन त सबभन्दा पहिला आफ्नो घरबाटै सुरु गर्नु पर्यो।
0: हजुर,
1: होइन, आफ्नो घरमा आफ्नो जिम्मेवारी के छ त्यो पूर्ण गरेर मात्रै म हिँड्नुपर्छ।
0: हजुर,
1: सबैलाई मनाउनु पर्यो।
0: हजुर,
1: उहाँहरूले हुन्छ भनेपछि मात्रै म हिँड्यो।
0: हजुर,
1: फेरि मेरो हस्बेन्डको चाहिँ साथ सहयोग धेरै नै छ कि, एकदम पोजिटिभ सोच्नुहुन्छ, तिमी जानुपर्छ, अगाडि बढ्नुपर्छ, केही गरेर देखाउनुपर्छ, जाऊ, अब तिमी धार्मिक आस्थामा धेरै लाग्ने भएकोले जाऊ तिमी भन्नुहुन्छ, अनि धेरै जान्छु, तर राम्रै छ, सबैलाई मिलाएर घर परिवार मिलाएर सबैलाई मनाएर अनि आफूलाई फुर्सद भएको बेला जान्छु।
0: एकदमै राम्रो, त्यही त यसमा घर परिवारको एउटा महिलालाई बाहिर निस्कनको लागि खुलेर आफ्ना आवाजहरू पनि निकाल्नको लागि, खुलेर आफ्ना क्रियाकलापहरू गर्नको लागि घर परिवारको पनि त्यति नै सहयोगको आवश्यकता परेको हुन्छ, र यहाँलाई सबै सहयोगहरू घर परिवारबाट चाहिँ मिलेकै छ, त्यसमा केही अवरोध छैन?
1: छैन, बच्चाहरू पनि बाहिर छन् दुईजना।
0: हजुर,
1: उनीहरूलाई पनि फोन गर्छु, उनीहरूले के भन्छन् भने मम्मी तपाईँ जहाँ खुसी हुनुहुन्छ खुसी नै जिन्दगी, खुसी भएर जिउनु पर्छ, हजुर जहाँ खुसी हुनुहुन्छ त्यहीँ जानुहोस् मम्मी भन्छन्, त्यही भएर मलाई सहयोग मिलेको छ।
0: हजुर,
1: त्यही भएर निर्धक्कसँग जहाँ पनि जानु
0: पाउनुभएको छ, त्यो पनि साह्रै राम्रो, र सबै म एउटा शुभकामना पनि दिन चाहन्छु उहाँले जस्तै सबै दिदी बहिनीहरूले घर परिवारलाई एउटा सन्तुलन मिलाउँदै अगाडि बढ़ाउनु होला, र उहाँहरूलाई पनि घर परिवारको एकदमै सकारात्मक एउटा सपोर्ट साथ मिलोस् भन्ने शुभभावना पनि व्यक्त गर्न चाहन्छु। अब हामी थोरै यहाँ आबद्ध भएका संघ संस्थाहरूतिर पनि जाउँ, यहाँ जस्तो नेवाखलको सदस्य हुनुहुन्छ र नेवाखलले पोखरा 16 कस्ता खालका क्रियाकलापहरू सञ्चालन गर्नुहुन्छ?
1: पोखरा 16 त अहिले पहिला चाहिँ मेरो अजा ससुराको पालामा उहाँ चाहिँ लाखे नाच्नुहुन्थ्यो अरे, लाखे कार्यक्रम चाहिँ गर्नुहुँदैछ वर्ष वर्षमा, अनि त्यहाँपछि बीचमा छुट्यो कि, त्यो धेरै वर्ष छुट्यो, अनि हामी पनि अब हामी आयौं होइन बिहा गरेर, अनि त्यहाँपछि हामीले होइन आफ्नो संस्कार संस्कृति बिर्सिनुहुन्न भनेर, अनि हामीले फेरि त्यो जगाउनु पर्छ भनेर अहिले चाहिँ हामीले लाखे गाई जात्रा अनि भैरव पनि कहिले काहीँ भैरव जात्रा पनि निकाल्छौ, पूजा गर्छौ,
0: त्यो
1: पनि हाम्रो संस्कार संस्कृति चाहिँ जगाइराखेका छौँ।
0: हजुर हजुर, नेवाखलले आफ्नो एउटा नेवारी परम्परा संस्कृतिलाई अगाडि बढाइरहेको
1: छ,
0: साह्रै राम्रो। हजुर, भनेपछि पहिला बीचमा चाहिँ यो थिएन,
1: बीचमा चाहिँ थिएन,
0: हजुर,
1: अझ ससुराको पालामा थियो, त्यहाँ बीचमा भएन,
0: हजुर,
1: अहिले चाहिँ हामीले चाहिँ सबै एकजुट भएर हामीले आफ्नो संस्कार संस्कृति बिर्सिनुहुन्न,
0: हजुर,
1: होइन, अझ ससुराहरूले गर्नुभएको हामीले फेरि त्यसलाई दोहोऱ्याउनु पर्छ,
0: हजुर,
1: हामी यहाँ नेवाखल छ भनेर चिनाउनु पर्यो,
0: एकदम
1: होइन, त्यही भएर हामीले चाहिँ अचल चाहिँ लाखे गाई जात्रा अनि हाम्रो भैरव जात्रा चाहिँ गाइराख्छौं गरिराख्छौं।
0: हजुर, यो अत्यन्तै सराहनीय काम भयो। एउटा त हजुरहरूको एउटा संस्कृति परम्पराले निरन्तरता पायो भने त्यहाँ भइरहेका अरू बासिन्दाहरूले स्थानीय वासीहरूले पनि हजुरहरू भनौँ न एउटा नेवार जातिका कला संस्कृति र धार्मिक पर्वहरूलाई पनि प्रत्यक्ष अवलोकन गर्ने मौका पाउनुभयो। अनि त्यस्तै अब धार्मिक पर्वहरूमा अब जस्तो कालिका मन्दिर भन्नुभयो अनि परोपकारमा पनि भन्नुभयो, कसरी हजुर यताका कार्यक्रमहरूमा चाहिँ कसरी आबद्ध हुनुहुन्छ, यिनका कार्यक्रमहरू कति धेरै हुने गर्छन् र हजुरको यसमा संलग्नता कस्तो छ?
1: संलग्न त अब कालिका भजन कीर्तन समूहमा चाहिँ एकादशी महात्मा पुराण हुन्छ, त्यहाँ एकादशी महात्मा सुनाउनुहुन्छ गुरुले, अनि त्यहाँ एकादशीको पूजा पनि हुन्छ कालिका भवनमा।
0: हजुर,
1: अनि त्यही भएर म पूजा गर्न पनि जान्छु। त्यहाँ विभिन्न गुरुहरू आउनुहुन्छ, अलिअलि प्रवचन पनि दिनुहुन्छ, ज्ञानका कुराहरू सिकाउने भएकोले म त्यहाँ आबद्ध भएको हुँ।
0: हजुर, त्यो पनि कति राम्रो भयो। हजुर, अनि त्यसपछि हजुर यसरी यो धार्मिक व्यक्तित्व भएको पनि अब धेरै धर्म कर्ममा विश्वास पनि गर्ने, यहाँले कतिको धार्मिक यात्राहरू गर्नुभएको?
1: म त धार्मिक यात्रा त धेरै गरिसके, अब नेपालको त सगभर अब सकिन लाग्यो होला।
0: हजुर,
1: अब हेर म कैलाश मानसरोवर जाने गरेको छु, अब मेरो हस्बेन्डले चाहिँ अलिक गाह्रो हुन्छ कि भन्नुपर्छ, सपोर्ट चाहिँ गर्नुभएको छ।
0: हजुर हजुर,
1: अब हेरौँ अब भगवान्ले कहिले बोलाउनुहुन्छ।
0: हजुर,
1: त्यो चाहिँ एउटा मेरो चाहिँ अब चाहना छ।
0: हजुर,
1: त्यहाँ पनि जान सक्छु होला।
0: हजुर,
1: धार्मिक आस्था त धेरै छ, अब हाम्रो नेपालमा कति छ, कति छ मठ मन्दिर, लुकेका मन्दिरहरू मठ मन्दिरहरू होइन, कति शक्ति भएका मन्दिरहरू छन्, कति गुफाहरू छन्, तर तीर्थयात्रा हामीले गरिसकेको छैन। विदेश भन्दा नि आफ्नो स्वदेशमै रमाउन सिकौं र आफ्नो मठ मन्दिर कहाँ छन् त्यसलाई जोगाउन संरक्षण गर्न सिकौं भन्ने।
0: हजुर, एकदमै राम्रो। थोरै मैले यो हजुरको यात्रालाई लम्ब्याउने क्रममा जस्तो यहाँले धेरै खालका यात्राहरू पनि गर्नुभएको छ नि, स्वदेश विदेश, हजुर धेरै अरू विदेशका यात्राहरू पनि गरेको नि, हजुरसँग धेरै अनुभवहरू छन्। नेपालका धार्मिक यात्राहरू भए, धेरै किसिमका सामाजिक संस्थाहरूमा आबद्ध भएको अनुभव भयो, यो जीवनलाई अगाडि बढाइरहँदा हजुरलाई यो जुन विदेशतिरको घुमाईको यात्रा भयो, विदेश बसाईको जुन एउटा अनुभव भयो, र नेपालमै आफ्नै गाउँमा आफ्नै ठाउँमा सक्रिय भएर विभिन्न संघ संस्थाहरूसँग आबद्ध भएर बिताउँदाको जीवन तुलना गर्दा हजुरलाई त्यो एउटा विदेशको जीवन रमाइलो लाग्छ कि, अथवा हाम्रो नेपालको जीवन र विदेशको जीवनलाई तुलना गर्दा हजुरको अनुभव के छ?
1: मेरो अनुभवमा त अब विदेशको जीवन चाहिँ साह्रै बिजी छ के, बिजी लाइफ देखेँ मैले जहाँ पनि, अनि मान्छेहरू लाजशरम नमान्ने काम गर्न जे काम पनि गरिरहेका छन्, एकदमै बिजी भएका छन् कि, अनि तिनीहरूको थिङ्क पनि एकदम पोजिटिभै छ,
0: होइन
1: पोजिटिभ छ, अनि उनीहरूलाई हेर्ने दृश्य हुन्छ नि, हामीले हेर्छौँ नि दृष्टिकोण हुन्छ नि, अब जसले सानो काम गरेछ उसलाई चाहिँ धेरै मान्ने के त्यहाँ, होइन सर भन्ने कस्तो राम्रो के रेस्पेक्ट गर्ने त्यो चाहिँ बेसरी मन पर्यो, त्यो धेरै नै बिजी लाइफ भएको हुँदा त अब आफ्नै नेपालमा ठिक छ कि, अब बस्नु पाएछ, कहिले काहीँ सामाजिक सेवामा आफ्नो दिदी बहिनीहरूलाई भेट्न पाएछ, सामाजिक सेवा काम गर्न पाएछ, विदेश भन्दा त नेपालमै ठिक छ, तर त्यहाँको व्यस्तता एक अर्कालाई गर्ने रेस्पेक्ट दिँदा चाहिँ उहाँ पनि राम्रै छ,
0: कतिपय त्यहाँका सिस्टमहरू राम्रा भए, हामीलाई घुमफिर गर्न रमाइलो भयो, तर यो
1: सफा छ अनि बाटोघाटो राम्रो छ, सुविधा छ सबै कुराको, होइन त्यति सुविधा नेपालमा चाहिँ छैन, अब त्यहाँ हेर्नु न अब एक दुई किलोमिटर हिँडेपछि रेस्टरुमहरू कति राम्रो छ, होइन हाम्रो चाहिँ यहाँ त त्यति राम्रो छैन कि होटलमै जानु पर्यो,
0: हजुर हजुर
1: होइन, अब त्यहाँ त अब धेरै त्यही रेस्ट रुमहरू चाहिँ राम्रो छ, अब रेस्टुरेन्टहरू भयो सफा, अरू भन्दा नि सफा,
0: त्यहाँको सिस्टम राम्रो छ सबै हजुर, तर यहाँको हाम्रो चाहिँ फेरि आफ्नै खालको जिन्दगी आफ्नै खालको जीवनशैली
1: हामी छौँ, तर पनि हामीले प्रयोग गरेका छैनौँ,
0: होइन
1: अब कागज फाल्न भन्नु भने थाहा छैन तर पनि फालिराखेका हुन्छ,
0: होइन
1: त्यसो गरेर नि होला,
0: भनेपछि हामीले अझै चेतनाको स्तरलाई
1: चेतना जगाउनै छ, त्यही भएर आमा समूह आफ्नो घरबाट सुरु गरौँ, आमा समूहबाट सुरु गरौँ, गाउँबाट सुरु गरेर सहरमा पुग्न सकिन्छ,
0: एकदम त्यही भएर पहिला स्व परिवर्तनबाट अनि बल्ल विश्वलाई परिवर्तनतिर लैजान सकिन्छ। यहाँको यो साह्रै नै सान्दर्भिक र राम्रो धारणा पनि हाम्रा रेडियो सफलता सुनेर बसिरहनुभएका हरेक व्यक्तिको हृदयसम्म पुगोस् भन्ने कामना पनि म गर्दछु। अब अन्त्यमा यहाँले जसरी एउटा आफ्नो एउटा पारिवारिक जीवन र सामाजिक जीवनलाई सफल बनाउँदै हजुर एउटा सफल गृहिणी हुनुहुन्छ, सफल एउटा आमा हुनुहुन्छ, सफल एउटा श्रीमती हुनुहुन्छ र एउटा समाजमा परिचित एउटा सामाजिक व्यक्तित्व हुनुहुन्छ। यसरी यो जीवनको जुन एउटा आनन्द लिइरहनु भएको छ, यो आनन्दमय जीवन बनाउनको लागि अथवा यो सफल जीवन बनाउनको लागि, यो खुशीमय जीवन बनाउनको लागि यो अहिले रेडियो सफलता सुनेर बसिरहनु भएका सबै दिदीबहिनीहरूलाई यहाँले के सन्देश दिन चाहनुहुन्छ?
1: हजुर, यसको लागि चाहिँ आफू चाहिँ एकदम पोजिटिभ हुनु पर्यो के
0: हजुर,
1: होइन आफू चाहिँ जे छ त्यसैमा आनन्द लिनु पर्यो
0: हजुर,
1: होइन त्यसलाई मैले सच्याउँछु भनेर चाहिँ अब त्यो साध्य पनि हुँदैन, सच्याउँदा पनि सच्याउँदैन। आफ्नो जीवनमा चाहिँ यसो त्यसैमा एकदम खुसी भएर पोजिटिभ भएर लाग्यो भने हामीले चाहिँ अब आफ्नो परिवारलाई आफ्नो आमासम्म सबैलाई चाहिँ सच्याउन सकिन्छ। पोजिटिभ जहाँ खुसी हुन्छ त्यही राम्रो हुन्छ के, खुसी हुनु नै होइन यो जीवनको चाहिँ एउटा सार्थक जीवन जिउनलाई खुसी हुनुपर्छ,
0: अनि
1: पोजिटिभ सोच नै सबभन्दा राम्रो उपाय हो कि त्यसको लागि।
0: एकदमै राम्रो। र अब सबै यसमा सबै दिदीबहिनीहरू पनि आउनुभयो र सबै आमा समूहहरूलाई पनि हजुरले केही भन्न चाहनुहुन्छ? आमा समूहहरूको एउटा विकासको लागि, आमा समूहहरू एउटा राम्रोसँग अगाडि बढ्नको लागि उहाँहरूले पनि कस्तो भूमिका निभाउन आवश्यक छ?
1: मैले चाहिँ अब मेरो आमा समूहलाई के भन्छु भने अब जता पनि जति कार्यक्रम हुन्छ सबैजना एकजुट हौ
0: हजुर,
1: होइन सबैले हामी पनि जानुपर्छ, अगाडि बढ्नुपर्छ, हामी 125 जना छौ, सबैजना जुटेर गर्ने राम्रो पनि देखिन्छ
0: हजुर,
1: होइन त्यही भएर हो यत्रोजना हुनु रहेछ सबै एकजुट भएर कति राम्रो भएर आउनु भएको रहेछ, सबैको मन मिल्ने रहेछ भनेर पनि एउटा सकारात्मक सोच लिएर अगाडि बढौं र आफ्नो मैदान आमासमूहलाई कसरी सफल दिलाउने भन्ने
0: त्यसमा चाहिँ हाम्रो अझ यो भइदिएदेखि हाम्रो आमा समूह अझै अगाडि बढ्थ्यो अथवा दिदीबहिनीहरू अझै अगाडि बढ्नुहुन्थ्यो भन्ने केही लाग्छ हजुरलाई?
1: धेरै कुरा चाहिँ कमी त छ होइन, हाम्रो चाहिँ उत्कर्षण तालिमहरू
0: हजुर,
1: अनि विभिन्न यो डालो बुन्ने
0: सिपमूलक
1: कार्यक्रम ल्याउन पाए अझै राम्रो हुने थियो, उहाँहरूले पनि सिक्न पाउनु भयो भने आफ्नो आर्थिक स्तर पनि
0: आत्मनिर्भर
1: बनाउन सक्नुहुन्थ्यो भन्ने
0: भनेपछि मैदान आमा समूहलाई पनि अझै पनि अलिक फरक खालका कार्यक्रमहरूको आवश्यकता छ, त्यो ल्यायो भने अझ उहाँहरूको अवस्थालाई अगाडि बढाउन सकिन्छ,
1: आत्मनिर्भर बनाउन सकिन्छ
0: हजुर। भनेपछि अन्त्यमा यहाँ चाहिँ यही सन्देश दिन चाहनुहुन्छ?
1: हजुर।
0: ल, यहाँ आज हाम्रो यस रेडियो सफलता र हृदयको आवाजको सहकार्यमा भइरहेको हृदयको आवाज कार्यक्रम अन्तर्गतको लुकेका मोती कार्यक्रममा आएर जुन आफ्ना भावहरू खोल्नुभयो, आफ्नो हृदयलाई खोल्नुभयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हजुर, हजुरलाई नै धेरै धेरै धन्यवाद यस रेडियो सफलतामा मलाई बोलाएर आफ्ना विचारहरू राख्न दिनुभएकोमा। हाम्रो हृदयको आवाजका संस्थापक अध्यक्ष तथा अहिले सञ्चालक पनि हुनुहुन्छ हाम्रो शारदा बस्नेत, उहाँलाई नै धेरै धेरै नमस्कार भन्न चाहन्छु।
0: हजुर,
1: धन्यवाद पनि भन्न चाहन्छु।
0: हजुर, हस्, धन्यवाद। हवस् त श्रोता, रेडियो कार्यक्रम हृदयको आवाजको समय सकिएको छ। अर्को हप्ता हामी समाजमा हृदयदेखि नै काम गरेर समाजमा सकारात्मक सन्देश छर्दै परिवार, समाज, आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरू लिएर आउनेछौ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाई सबैलाई धेरै धेरै धन्यवाद। साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका अतिथि मैदान आमा समूहका प्रथम उपाध्यक्ष, धार्मिक तथा सामाजिक व्यक्तित्व अमृता श्रेष्ठज्यूलाई पनि विशेष धन्यवाद। आजको कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। खुलेर निकालौं हृदयको आवाज। धन्यवाद, नमस्कार।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: ओइ त के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राख्नु जस्तो कता बनाएछ।
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
5: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्क टिपेर ल्याएछ मेरो छोराले।
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
5: अनि कहाँ छ छोरा यो पसल?
6: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
7: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
5: पोखरा 2 बिन्दवासिनी बस पार्क,
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
5: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
6: मोबाइल नम्बर 98460 59581,
5: 98165 1575।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिला

0: इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर स्यांग चोक फोन नंबर 0615746068 मोबाइल नंबर 9850628104
1: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
2: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फर ले आयो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपीटीभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्ट्रानेट र डेटा सेन्टर सर्भिस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 0615530500 0615589848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: Studio time.
6: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालोको शुरूमा मुख्य खबरका शीर्षकहरू। बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। गोरखामा अफ्रिकन स्वाइन फ्लू फेभरबाट 250 सुंगुर मरे। खडेरीले गर्दा बागलुङमा रोपाई प्रभावित। मध्य असारसम्म 38% मात्र रोपाई। देशभर 62.68% क्षेत्रमा मात्र सिंचाई सुविधा। र ब्राजिलको पुनरागमन जित, 4 पटकको विश्व विजेता जर्मनी विश्वकपबाट बाहिरियो। लमजुङको बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस वर्षको मनसून जन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिबारलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य गाड़ी चलाउन रोकिएको हो। लमजुङका सहायक प्रमुख जिल्लाधिकारी थमन सिंह गौतमले बेसी शहर चामे सड़कको बेसी शहरबाट मनाङ जिल्लाको सिमानासम्मको खण्डमा हरेक दिन बेलुकी 6 बजेदेखि बिहान 6 बजेसम्म 12 घण्टा र पुष्पलाल मध्यपाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्जाङ क्षेत्रमा प्रत्येक दिन बेलुकी 7 बजेदेखि बिहान 5 बजेसम्म 10 घण्टा गाड़ी चलाउन रोक लगाइएको जानकारी दिनुभयो। बेसी शहरबाट मनाङको सिमाना म्यार्दी खोलासम्म 35 किलोमिटर पर्छ भने बेसी शहरबाट चामे मनाङसम्म 65 किलोमिटर दूरी रहेको छ। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। आज बिहान काठमाडौँ उपत्यका सहित देशका विभिन्न

ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङसित मुसलधारे वर्षाको सम्भावना रहेको छ। थोरै ठाउँमा आरी घोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अप्नाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिनमा आकस्मत बाढ़ी, पहिरो, कटान, ग्रेगेन बहार, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1150 नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइनमा आवश्यक परेमा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि मनसून जून 19 तारीक अर्थात असार 15 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औसत मिति बन्द 6 दिन पछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अप्नाउन सम्बन्धित निकायले सूचित गरेको छ। मनसून बाँकी भागमा पनि फैलिने क्रम छ। यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकोले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ। अकस्मात बाढ़ी, पहिरो, कटान, ग्रागेन बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत भएकाले आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको छ। अफ्रिकन स्वाइन फिभरबाट गोर्खामा 250 भन्दा बढ़ी सुंगुर बंगुर मरेका छन्। दुई महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट हालसम्म 250 भन्दा बढ़ी सुंगुर बंगुर मरेको जिल्ला स्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका 6 मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 र सोही क्षेत्रकी जुना रेग्मीको फार्मका 10 बंगुर मरेका छन्। त्यस्तै मान्द्रे ढुङ्गाका धनकुमार गुरूङको फार्मका 60 बंगुर दुई साताको अवधिमा मरेका छन्। बाँकी अन्य किसानका फार्मका सुंगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। अहिलेसम्मको तथ्याङ्क अनुसार गोर्खा नगरपालिका 6-7 र 8 तथा शहीद लखन गाउँपालिका 7का फार्मका रहेका सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा यो रोगको संक्रमण पहिचान भएको करिब 2 महिना मात्र भएको छ। कार्यालय प्रमुख कोइरालाले भन्नुभयो, अहिलेसम्म यस रोगको न उपचार छ न त खोप नै उपलब्ध छ, त्यसले संक्रमण भएसँगै सुंगुर बंगुर मर्नु निश्चित जस्तै हुन्छ। संक्रमित स्थानमा पुगेका मानिसको लसपस, दाना तथा औषधि मध्ये मार्फत पनि यो रोग सर्न सक्छ। उहाँका अनुसार उपचार नभएकाले यसबाट बस्न आवश्यक सावधानी अप्नाउनु नै एकमात्र उपाय भएको बताएको छ। मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाई प्रभावित भएको छ। अघिल्लो वर्ष यतिदेखि बेला 60% रोपाई सकिएको थियो भने यस वर्ष मध्य असारसम्म 38% मात्र रोपाई भएको छ। पश्चिम बागलुङका केही क्षेत्रमा रोपाई भए पनि जिल्ला सदरमुकाम आसपासका अधिकांश खेत अझै खुजुका छन्। जिल्ला स्थित कृषि ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरका अनुसार यस बेलासम्म आधा भन्दा बढ़ी रोपाई सकिनुपर्नेमा पर्याप्त वर्षा नभएकाले 38% मात्र धान रोपिएको हो। कुल 5710 हेक्टर क्षेत्रफलमा धान उनी बागलुङमा मध्य असारसम्म 2170 हेक्टरमा मात्रै रोपाई भएको प्रमुख पुन मगरले जानकारी दिनुभयो। अहिलेसम्म खोला तथा सिंचाईको सुविधा भएका क्षेत्रमा खेतमा मात्रै रोपाई भएको छ। अहिलेसम्म आधा भन्दा बढ़ी क्षेत्रमा धान लगाइसक्नुपर्ने हो, तर वर्षा नहुँदा पानीको मुहान फुटेको छैन। खोला नालामा पनि पानी निकै कम भएकाले सिंचाईको व्यवस्था राम्रो छैन। प्रमुख पुन मगरले भन्नुभयो, खोल्सा, खाला तथा सिंचाईको नियमित सुविधा भएको क्षेत्रमा खेतमा मात्रै रोपाई भएको छ, अन्य ठाउँमा भने रोपाई हुन सकेको छैन। निसीखोला, गलकोट र ढोरपाटनका केही क्षेत्रमा रोपाई भए पनि बागलुङ नगरपालिका, बडीकार, जैमिनी र बरेङ लगायतका क्षेत्रमा रोपाईको कुनै सुरसार छैन। निसीखोला गाउँपालिका 4का किसान तुल प्रसाद पौडेलले जेठको अन्तिम साता रोपाई गरेको भए पनि वर्षा नहुँदा रोपेको धान गाभा सुक्न लागेको बताए। 3-4 महिनादेखि पर्याप्त वर्षा नहुँदा धानसँगै बारीमा लगाएको मकै समेत सुक्ने अवस्थामा पुगेको उनको बनाइरहेको छ। यता देशभर पर्याप्त वर्षा नहुँदा किसानको रोपाईका बेला सिंचाई अभावको समस्या झेलिरहेको बेला नेपालमा सिंचाई विस्तारको लक्ष्य पनि अझै पूरा सकेको छैन। खेतीयोगी जमीनको ठूलो हिस्सा अझै आकाशीय पानीमै निर्भर रहँदा कृषकहरू उत्पादन जोखिमसँग जुझ्न बाध्य भएका छन्। सिंचाई तथा जलस्रोत विभागका अनुसार हालसम्म देशको आवश्यक सिंचाई क्षेत्र मध्ये 62.68% क्षेत्रमा मात्र सिंचाई सुविधा विस्तार भएको छ। विभागको तथ्याङ्क अनुसार नेपालको कुल 35,57,764 हेक्टर खेतीयोग्य जमीन रहेको छ। तीमध्ये 25,36,319 हेक्टर जमीनमा मात्रै नियमित सिंचाई आवश्यक पर्ने भए पनि हालसम्म 15,90,300 यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाईका लागि पानीको अभाव झेलिरहेका छन्। कतिपय स्थानमा रोपाईका लागि राखिएको धानको बिउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानीको प्रतीक्षामा छन्। यस्तो अवस्थामा धान उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
अब खेलकुदको समाचार। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम सर्वमा स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 औं मिनटमा ग्राबियल मार्टिनेजले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चित जित दिलाए। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन्। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानिलोको कमजोर पासलाई कासिसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 को अग्रता दिलाएका थिए। दोस्रो हाफ शुरू भएको 10 मिनट पछि काजिमिरोले हेड मार्फत गोल गर्दै खेल 1-1 को बराबरीमा ल्याए। बराबरी पछि ब्राजिलले लगातार दबाव सिर्जना गरे पनि जापानका गोल रक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राखेका थिए। तर खेलको अन्तिम क्षणमा मार्टिनीले गोलमा परिणत गर्दै ब्राजिलको जित निश्चित गराएका हुन्। यस चीजसँगै ब्राजिलले अन्तिम 16मा स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम सरमा नर्वे वा आइभेरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पारेग्वेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै 4 पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 बाट नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफमाको 42 औं मिनटमा जुलियन एनसिओले हेड मार्फत गोल गर्दै प्यारेग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 औं मिनटमा काई हार्भेटेजले गोल गर्दै जर्मनीलाई 1-1 को बराबरीमा फर्काए। निर्धारित समय र अतिरिक्त समयसम्म पनि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा प्यारेग्वेले ऐतिहासिक जित हात पार्यो। प्यारेग्वे क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनी विश्वकप यात्रा अन्तिम 32 चरणमै टुङ्गिएको छ। विश्वकप फुटबलमा अहिले अन्तिम 16को लागि प्रतिस्पर्धा भइरहेका छन्। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। गोर्खामा अफ्रिकन स्वाइन फ्लू फेभरबाट 250 सुंगुर मरे। खडेरीले गर्दा बागलुङमा रोपाई प्रभावित। मध्य असारसम्म 38% मात्र रोपाई। देशभर 62.68% क्षेत्रमा मात्र सिंचाई सुविधा। र ब्राजिलको पुनरागमन जित, 4 पटकको विश्व विजेता जर्मनी विश्वकपबाट बाहिरियो। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबरसँग आजको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संचार बुलेटिन अहिले 6 बजे खबरसँग आउनेछ। हामी छौं सफलताको पाइलामा। केही बेर पाए सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
2: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97650 59 60। दोस्ती टु मिट छ।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530500, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
7: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
8: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाओ।
10: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हेलो
1: हजुर, सम्झाइ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
7: तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055055007 मलसरा तात चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथ ही स्टेशनरी सामान, फोटोकपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथ ही पत्र पत्रिका को लागि हामीलाई सम्झनुहोस्।
3: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0615356651। सम्झनुहोस् है, नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
4: सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011099, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
4: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0161553071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
6: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
6: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँको अस्ति त केही चिन्तै हुँदैन।
8: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 5141985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161525904, स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: सांस्कृतिक संपदा को जगेर नगर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

अब को बाटो में मेरे छोरा था गम साथ होने सही ना।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98562325 98086 35480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
7: लौन नि दाई बन्दमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो बन नै सखा भुने भयो
9: हाम्रो बन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउनु कानूनी अपराध हो डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्नमा लायो।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटिभिजीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-57-9015
7: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
8: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
7: अनि कहाँ छ छोरा यो पसल
8: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
8: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
7: पोखरा 2 बिन्दवासिनी बस पार्क
8: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
7: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
8: मोबाइल नम्बर 98460-59581
7: 98165-75
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फूलहरू पनि पाउनै गाह्रो होइन ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोचा सोचा हैराने भइसके।
2: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन।

0: हेर्न सांग्नु बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447737। मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
5: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा।
5: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846020127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530508 0615898।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिने पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
7: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले तेल लगाता काम छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9850 98560 र 98038 41440। सम्झनु है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97650 50 960। दोस्ती टू मिट छ।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
5: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 01605201179।
1: बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइनी कार्यक्रम सम्बन्धी विशेष सूचना।
7: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक मानसिक वृद्धि र विकासका लागि खुवाइनी स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
1: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
7: सोह्र बिन्दु खुवाइने मिति 2083 असार 31 गते बुधबार।
1: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
7: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
1: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर खुवाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9855343432। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9846601.
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि हियर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
3: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
4: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
3: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
4: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
3: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-55-179।
5: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
6: घर बनाउन लाग्ने कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
10: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
12: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र खाना जोगिन्छौं।
13: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

बहिनी यस्तो बेलामा भनौँ कि नभनौँ बर्खा लाग्न लागिसक्यो, सामान राख्ने ठाउँ भएन, अप्ठ्यारो नमानिकन एक दुई दिनमा खोटा खाली गर्थ्यौ है।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821 2714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-60-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840635110

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
2: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
1: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
3: कन्ट्याक्ट 0615530050 0615589848।
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
4: यामा पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
5: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
6: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के फरक पर्छ
1: सम्झिएर घरिघरि छटपटी भएको छ थाहा छैन के गर्छ उसको घर कहाँ छ उटल त ह्यान्डसम्म त यति मात्र थाहा छ मलाई अस्ति

0: हेर न साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860-28575 9860-15947 9560-32575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856-20325 9806-35480। साथै आयल र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले?
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: तँ के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460008।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66-642 98-60-41-081। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165356551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 9856028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको टिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै टिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821 27014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुदरा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

0: कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050508 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

केही दिनको छाया मात्र एक दिन मनमै हराउँछ तर मेरी माया मेरो दिलमा बसेकी छ मसँगै बाँचेकी छ।

0: यो खटारले फेरि टेन्सन दियो।
1: अब देखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन, कम्तीमा यस्तो तनाव त हुन्न।
2: उनीहरूलाई के थाहा, गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
3: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कूटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ, साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप, पोखरा 8 रत्न चोक, प्रोप्राइटर भीमकाजी गुरुङ, मोबाइल नम्बर 97-6-68-66-353, 98-1-22-44-584।
4: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
5: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
4: अनि कहाँ छ छोरा यो पसल?
5: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
5: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
4: पोखरा 2 बिन्दवासिनी बस पार्क,
5: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
4: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
5: मोबाइल नम्बर 98-4-60-59-581,
4: 98-1-65-15-475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615-55-3050, 0615-89848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
3: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैराने भइसके।
4: के चिन्ता नि छौ, यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826608।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0615707636 9856320325 9806535480 साथ ही आईएलएस र पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमान गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9446035111। सम्पर्क नम्बर फेरि एकपटक 9446035111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334032। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9080381440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, हकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
2: हेलो,
3: हजुर सही, कस्तो छ हजुरलाई?
4: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
2: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
4: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
5: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: तपाईं यति बेला सुन्दै हुनुहुन्छ लोक दोहोरी भाकाहरू रेडियो सफलता सुन्दै गर्नु होला।
1: सुल्टा तमुलीका सुल्टनी अर्थ असाध्यै राम्रो हुन्छन् अरे, भगाउने क्यारी
2: किन चिन्ता लिन्छस्? मैले लिएर आएको छु त एउटा चिज।
1: हो र, चल तेरै सामान ल्याउँछ भने म पनि जान्छु। छ नि राख्दा हामी सकेछ।

0: टके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दिप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802120 9821 27014।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र

0: पिस्टल भेटनरी सेन्टर, अन्य सेवाहरू,
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क पिस्टल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, पिस्टल भेटनरी सेन्टर।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाऊ।
3: घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 5141985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।
7: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
8: मुहान वरपरका रुख नकाटौ र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
5: के चिन्ता लिन्छ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
2: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560231, 98266, 0698।

0: बाकीलाल स्पोर्ट्स दुग्ध विशाल बजार चिप्रेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811762983 9855852855 समझनुस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9855302325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ
1: भाइको विवाह पनि हिजोभन्दा आज झन् नजिकै छ दुबोको माला कहाँबाट ल्याउने हो गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त
2: आ, दाई पनि कति आचिनु भएको सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि हो त्यही गएपछि दुबोको माला गाडी सजावट विभिन्न सजावटका फूलहरू बुके गुच्छा फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ
3: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू इन्डोर तथा आउटडोर प्लान्टहरू फलफूल तथा धार्मिक बिरुवाहरू बुके गुच्छा दुबोको माला गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू विदेशी कुखुरा विदेशी परिवार रंगीन माछा पनि पाइन्छ हामी कहाँ ठुला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठुला ठुला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा प्रोप्राइटर दया कुमार द्वा मोबाइल 9855302717 र 9840655079
0: तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: स्वयं
1: के रे
0: दाई बाउले हाम्रो लागि यत्रो घर छोडे, गाडी छोडे, सारा सम्पत्ति छोडे, केवल एक चिज मात्र छोड्न सकेन यार।
1: के?
0: काम गर्ने केटी उसलाई चाहिँ आफैसँग लानु पर्छ, त्यो पनि अमेरिका।
2: तैले ठिक भनिस् यार, यदि यो घरमा एउटा राम्री काम गर्ने केटी भए कति रमाइलो हुन्थ्यो होला।
0: यस यु आर राइट।
2: को आए जा दोहन?
0: आफै जा, आफै जानु न।
2: दुईजना हिँड, उठ।
3: यो घरमा काम गर्ने मान्छे चाहिएको छ भन्ने सुनेको थिएँ, त्यही भएर आएको।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैर पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 33 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 989।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0।

0: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
1: वेस्ट सल्फ ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
0: अब सब को लगी वेब सर्फर हर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरु भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवा को लागि वेब सर्फर घर घर मा फाइबर इंटरनेट र टीवी सर्विस
2: कन्ट्याक्ट 0615530508 0615898
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
3: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
4: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
5: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साँच्चै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्नमा लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0615356651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: छेरोका बिरामीले नियमित रूपमा नछुटाइ 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छिउ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 9840600851।
10: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061571430, 9560588043। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनु होला।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैन पावर कंसल्टेन्सी प्राइवेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।

अनि जीवन सानैदेखिका मिल्ने साथी, सँगै खेल्थे, सँगै खान्थे अनि सँगै स्कूल जान्थे। उमेर बढेसँगै उनीहरू एकअर्कासँग नजिकै गए। उनीहरूको बीचमा गहिरो प्रेम बस्यो, तर विडम्बना। गहिरदै गएको उनीहरूको सम्बन्धको अगाडि एउटा बाधा थियो, त्यो हो यो समाज।

0: अनि तपाईले चाहिँ केको हतार हो? खाली मुखिया भन्दै हिँड्यो, खाली मुखिया भन्दै हिँड्यो।
1: नमस्कार हजुर।
2: नमस्कार, ल बस।
1: के कति कामले बोलाउनु भयो हजुर?
2: मायाको बिहे आँट्यो 7 गतेलाई, लगाम भरि यो कार्ड बाँडिदिनु।
1: ओहो, कति खुसी खबर सुनाउनु हजुर।
2: ए जीवने, बहिनीको बिहेमा त पनि आएछ नि?

0: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 5 60 52 855 समझिनु है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: ओहो भाउजू ग्यास त साह्रै गनाएछ रेगुलेटर बन्द छैन कि क्या हो फेरि झ्याल ढोका पनि सबै बन्द छन् झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू
2: त्यही त नानी ग्यास त प्राय यस्तै गनाइरहेको छ रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन
1: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू यो त एकदमै संवेदनशील चिज पो हो त हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ अर्को कुरा नै भाउजू हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नुपर्छ के भाउजू
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं सम्पर्कको लागि 98 5 60 35 394
4: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061 452 966 061 455 966 र मोबाइल नम्बर 98 460 00851
6: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
7: वेज सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
6: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
8: कन्ट्याक्ट 0615530508 0615589848
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: राम सर्वे भवन्ति सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्ति मा कश्चित्तु भजाम्यहम्।
1: नमस्कार, म जगन्नाथ तिवारी। तपाईँहरू अहिले रेडियो सफलता सुनिरहनु भएको छ।
2: रेडियो सफलता 103.4 मेगाहर्ज
3: सुन्न मन लाग्यो।

0: एमारा साले सबैलाई नमस्कार। मेरो नाम सुभद्रा कोइराला, पोखरा 5 पर्स्याङमा बस्छु म। तपाईहरू अहिले रेडियो सफलता 103.4 सुनिरहनु भएको छ।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।
3: मठ मन्दिर,
4: गुरुकुल,
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
3: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा 6 बैदाम।
5: ओम जय जगदीश हरे।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एक हा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभभरबात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट। आज मिति 2083 साल असार महिनाको 17 गते बुधबार, ईस्वी सम्वत जुलाई 1 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको संवत्सर। सूर्य पृथ्वीको उत्तरी गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ कृष्ण पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ कृष्ण पक्षको प्रतिपदा तिथि बिहानमा 6:37 त्यसपछि द्वितीय तिथि लाग्नेछ। नक्षत्रमा पूर्वसाढा बिहानमा 6:42 त्यसपछि उत्तर साढा नक्षत्र लाग्नेछ। विष्कुम्बादी योगमा ऐन र 28:16 त्यसपछि वैदृति योग लाग्नेछ। करणमा तैतिला अहोरात्र रहनेछ। आनन्दादी योगमा आज मित्र योग रहनेछ। सूर्य मिथुन राशिमा, चन्द्रमा धनु राशिमा रहनेछन्। आजको दिनमान 34:32 अर्थात 13:53 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्र बिन्दुमा रहे बिहानमा 5:13 तुरूदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 7:02 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय साँझमा 8:18 रहेको छ भने चन्द्रमा अस्ताउने समय बिहानमा 5:59 रहेको छ।
1: पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफल तर्फ। राशिफलको शुरूमा मेष राशि।
0: मेष राशि व्यक्तिहरूको लागि आज समय सामान्यदेखि प्रतिकूल रहने देखिएको छ। प्रेम र पारिवारिक जीवनमा उत्तार चढ़ाव देख्न सक्नेछ। जीवनसाथीसँग साना विषयमा पनि मतभेद हुन सक्ने भएकाले तपाईँ संयम हुन आवश्यक छ। कुनै महत्वपूर्ण निर्णय लिनु अघि परिवारसँग सल्लाह गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने देखिएको छ। कामको चापका कारण मानसिक थकान र आलस्य बढ़न सक्ने ग्रह गोचर रहेको छ। विद्यार्थीका लागि आज कड़ा मेहनत बिना सफलता पाउन कठिन हुनेछ। हतारमा गरिएको निर्णयले ठूलो समस्या निम्ताउन सक्ने देखिएको छ। मनमा अनावश्यक तनाव बढ्ने सम्भावना रहेको छ। त्यसैले आज धैर्य र सावधानी अपनाउन आवश्यक रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि हुने व्यक्तिको लागि आज समय निकै शुभ रहनेछ। आफ्नै राशिको चन्द्रमाको प्रभावले स्वास्थ्य अवस्था सामान्यतया राम्रो रहने देखिएको छ। पुराना लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने सम्भावना रहेको छ। घर जग्गा अथवा स्थिर सम्पत्तिबाट लाभ मिल्ने योग पनि रहेको छ। मौसमी रोगबाट भने तपाईँ सावधान हुनुपर्नेछ। कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ। पदोन्नतिको सम्भावना पनि रहेको छ। साथीभाइसँगको भेटघाटले तपाईँको मन प्रसन्न हुनेछ। प्रतिस्पर्धामा सफलता प्राप्त हुने ग्रहयोग रहेको छ। समग्रमा आजको दिन उपलब्धिमूलक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज समय सकारात्मक रहनेछ। आकस्मिक धन लाभ हुने सम्भावना पनि रहेको छ। लगानी सम्बन्धी कार्यमा लाभ मिल्न सक्छ। प्रेम सम्बन्धमा विश्वास र समझदारी कायम हुनेछ। घरमा पाहुनाको आगमनले खुशी वातावरण बन्नेछ। स्वास्थ्य सामान्य रहनेछ। टाउको दुखाई अथवा आँखाको समस्याले तपाईँलाई सताउनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ। विद्यार्थीलाई ध्यान केन्द्रित गर्न निकै कठिनाई हुनेछ। समग्र दिन मिश्रित भए पनि सकारात्मक परिणाम दिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि व्यक्तिहरूको लागि आज समय मध्यम रहनेछ। वृष राशिमा चन्द्रमा रहँदा लाभ र हानिको मिश्रित अवस्था रहनेछ। अनावश्यक खर्च नियन्त्रण गर्न आवश्यक छ। प्रेम सम्बन्धमा समझदारी आवश्यक देखिन्छ। परिवारमा ज्येष्ठ सदस्यको स्वास्थ्यले चिन्ता दिन सक्छ। सन्तान तर्फबाट खुशीको समाचार प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने संकेत देखिन्छ। तर खानपानमा ध्यान दिनु आवश्यक छ। सरकारी अथवा प्रशासनिक क्षेत्रमा राम्रो अवसर रहेको छ। महत्वपूर्ण निर्णय गर्दा सावधानी अपनाउन आवश्यक छ। धैर्य राखेमा दिन सामान्य रूपमा सफल बन्न सक्ने ग्रह गोचर रहेको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिको लागि आज समय शुभ रहने भए पनि यात्रामा सावधान हुन आवश्यक छ। बौद्धिक क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ, जसले आत्मविश्वास पनि उच्च रहनेछ।